त्यस्ता मानिसहरू हाम्रा जीवनका निर्देशक हुन सक्दैन। मान्छे भनेको त गल्ती गर्दै सिक्दै अघि बढ्ने हो। गल्तीलाई बारम्बार दोहोर्याउनु हुँदैन, गल्तीलाई बारम्बार दोहोर्याउनु मात्रै गल्ती हो। प्रिय सज्जन, एकपटक भएको गल्तीलाई सच्याउनु गल्ती होइन, त्यो त सिकाएको एउटा प्रक्रिया हो। ट्रायल एन्ड एरर भन्ने सिकाएको एउटा सिद्धान्त नै हुन्छ। गल्ती गर र सिक, गल्ती गर र फेरि गल्ती गर्ने, गल्ती नगर। यसरी गल्ती गरेका मानिसहरूलाई पनि प्रेमपूर्वक अर्थात् आवश्यक दण्ड सजाय दिएर सुधारिदिने त्यस्ता सुधारकहरूको संगत गर्नुपर्दछ। अनि कुनै स्वार्थवश उन्मुक्ति दिन नचाहने त्यस्ता मानिसहरू, कसैलाई चाहिँ बदमाशी गरेको छ, कसैले दण्डित हुनुपर्ने काम गरेको छ, तर हाम्रो विशेष हिमचिमका कारण, हाम्रो सम्बन्धका कारण उसलाई छोडिदिने, उन्मुक्ति दिने काम हामीले गर्यौं भने हामी बेठिक हौ। कसैले त्यस्तो गर्छ भने त्यस्तो व्यक्तिको संगत गर्नु हुँदैन। यदि हामीले गल्ती गरेका छौं भने यो गल्ती हो, तैले दण्ड पाउनुपर्छ भनेर दण्डित गर्ने व्यक्तिको पछि लाग्नु पर्दछ। हामी दण्डदेखि भाग्न हुँदैन। प्रिय सज्जन, दण्ड अत्यन्त ठूलो पुरस्कार हो, दण्ड अत्यन्त ठूलो पुरस्कार हो। हामीले कुनै अपराध गरेका छौं, पाप गरेका छौं, गल्ती गरेका छौं भने हाम्रो त्यो गल्ती त्यतिखेर मात्रै सकिन्छ, त्यतिखेर मात्रै सुध्रिन्छ जतिखेर हामीले दण्ड पाउँछौं। यदि तपाईँले कुनै गल्ती गर्नुभएको छ भने कसैले क्षमा दिन्छ भने उसको कुरा हो, तर तपाईँले त्यो गल्तीबाट मुक्त हुनका लागि, त्यो त्रुटिबाट मुक्त हुनका निमित्त तपाईँको सबैभन्दा पहिलो कर्तव्य के हो त भन्दा, मैले सजाय पाउनुपर्छ, म सजाय पाएपछि मात्रै शुद्ध हुन्छ, निर्मल हुन्छ, म अशुद्ध भएको छु। शरीरको फोहोर पखाल्नका लागि हामीले पानीले स्नान गर्छौ, जलले स्नान गर्छौ र शरीरलाई पखाल्छौ। हामीले गरेका गल्तीहरू पखाल्ने उपाय भनेको हामीले प्राप्त गर्ने दण्ड र सजाय हो। प्रिय सज्जन, त्यसैले एउटा असल व्यक्ति जहिले पनि आफ्ना गल्तीहरूको सजाय नभोगिकन खुसी हुँदैन, सन्तुष्ट हुँदैन। त्यसैले हाम्रा गल्तीहरूलाई पहिले आएर सजाय दिएर दण्डित गरेर हामीलाई शुद्ध बनाउने व्यक्तिहरू हाम्रा संगतका लायक हुन्छन्। कति महान कुरा बताउनु भएको छ भगवान गौतम बुद्धले। अनि उहाँ भन्नुहुन्छ, सदैव मेधावी बुद्धिमानको संगत गर्नुपर्दछ। मेधा शक्ति उच्च भएका व्यक्तिहरू हाम्रा संगतका योग्य हुन्छ। मेधा भनेको बुद्धि, ज्ञान, विवेक शक्ति भएका, विवेक जागृत भएका व्यक्तिहरू हाम्रा संगतका लायक हुन्छन्। प्रिय सज्जन, त्यस्ता व्यक्तिहरूको संगत गर्नुपर्दछ। पण्डित वर्ग अन्तर्गत धम्म पदमा भगवान गौतम बुद्धले यस्तो विचार व्यक्त गर्नुभएको छ आफ्नो वचन, यो बुद्ध वचन हामीले सुन्यौं। निधिनम् व पवत्तारम् यम् पश्ये वजदस्सिनम् निगय्यवादीम् मेधावीम् तादिशम् पण्डितम् भजे, तादिशम् भज मानसः श्रेयो होति न पापिनो। हाम्रो दुई किसिमको शरीर छ, एउटा यो भौतिक शरीर, अर्को मनोशरीर, मानसिक शरीर। भौतिक शरीरलाई शारीरिक कसरतहरू गरेर, योग गरेर, आसनहरू गरेर अथवा अन्य शारीरिक व्यायामहरू गरेर हामीले सुदृढ तुल्याउन सक्दछौ। हाम्रो अर्को शरीर छ मानसिक शरीर, बौद्धिक शरीर। यसलाई सुदृढ बनाउने भनेको विद्वानहरूको सत्सङ्ग गरेर हो, शास्त्रहरूको चिन्तन मनन गरेर हो, अध्ययन गरेर हो। प्रिय सज्जन, र फेरि सम्झनु पर्ने कुरा के हो त भन्दा, मस्तिष्कको शक्तिले नै शरीरको शक्ति पनि अझ मजबूत भएर जान्छ। मानसिक शक्ति नै सम्पूर्ण शक्ति हो, आन्तरिक शक्ति जो अदृश्य छ, त्यो अदृश्य शक्तिले नै दृश्य शक्तिलाई चलाइरहेको हुन्छ। हामी अदृश्यमा विश्वास गर्दैनौ, तर अदृश्य सबैभन्दा महत्वपूर्ण हुन्छ। प्रिय सज्जन, हाम्रो शरीरले त्यति बेला मात्रै काम गर्छ जति बेला हामी भित्रको अदृश्य विचारले प्रेरित गर्दछ। त्यसकारण विद्वानहरूको संगत, विचारकहरूको संगत हाम्रो जीवनको सबैभन्दा ठूलो निधि हो, सम्पत्ति हो, पुँजी हो।
सत्संगका निमित्त त्यसैले हामी लाग्नु पर्दछ। जबसम्म सत्यको संगत गर्ने बानीको विकास हामीसँग हुन्छ, हामी भित्र हुन्छ, तबसम्म हामी दुखी हुनु पर्दैन, किनभने सत्यले कहिले पनि हामीलाई दुखी हुन दिँदैन। सत्य त सुखको नाम हो, आनन्दको नाम हो, प्रेमको नाम हो। त्यसैले सत्संग गरौं। वास्तविक निधि कहाँ फेला पर्छ भनेर बताइदिने विद्वान, छोड्नुपर्ने जीवनमा के हो त्यो बताइदिने, गल्तीहरू सम्झाइदिने, अनि गरेका गल्तीहरूलाई सजायद्वारा सुधारिदिने, धोई पखाली गरिदिने, अनि स्वार्थवश उन्मुक्ति दिन नचाहने मेधावी बुद्धिमानको संगत गर्नुपर्दछ। त्यस्तो व्यक्तिको संगत गर्नेलाई पुण्य लाभ।

0: आजको कविता आजको कविता
1: आजको कविता
2: आजको कविता।
3: नमस्ते, म कवि पुरुषोत्तम आचार्य। कविताको शीर्षक पुँजीवाद। यो कविता दलाल पुँजीवादी राज्य व्यवस्थाको विरूद्ध सम्पूर्ण समस्याको जड नै पुँजीवाद हो भन्ने लागेर लेखेको कविता। कविता यसरी शुरू हुन्छ।
4: हेर्दा कोमल रूपको नजरमा देखिन्छ यो सुन्दर, छम्दा भित्र पुगेर सा

0: छ सधैं यो मस्तले रातमा नाफाकै बिजडिम्ब सञ्चित गरी जन्मन्छ यो हर्षले नाफैबाट जलेर मर्दछ स्वयं यो अन्तमा दर्दले।
1: अन्तिम श्लोक।
0: यस्तो बाद अफाप सिद्ध दुनिया पुग्दैन धेरै पर आफै बाट खनी चिहान डरले बन्दै छ यो धर्म र नौलो घाम समाजको क्षितिजमा

0: 99.4 Radio Tahasantar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल साउन 12 गते मंगलबार, नेपाल सम्बत 1146, जुलाई 28 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सुनसरीमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग, अन्धधुन्ध गोली चलाएको स्थानीयको आरोप, कर्फ्यू जारी।
0: सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमति प्रति दुवै दलमा असन्तुष्टि, राष्ट्रपामा बालेन्द्र पक्षले अझै बुझाएन मनोनित हुनेको नाम।
1: सरकारी अस्पतालहरूमा कुरुवामाथि अन्याय, भुइँमा सुत्नु पर्दा बिरामी, डाक्टर गोविन्द केसीले तोडे अनसन।
0: इरानमा 13 दिनसम्मको अमेरिकी आक्रमण रोकियो, आक्रमण रोकेसँगै तेलको मूल्यमा भारी गिरावट।
1: र आईसीसी लिग टूमा नेपाल नामिबियासँग 3 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियार सहित अत्यधिक बल प्रयोग गरेका छन्। आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 30 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने 9 स्थानीय घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मेहता स्थानीय किसान हुन्। परिवारका जेठा छोरा मेहताले गत फागुनमा मात्रै विवाह गरेका थिए। प्रहरीतर्फ नेपाल प्रहरीका 8 सशस्त्र प्रहरीका 5 घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनुभयो। आइतबार राति करिब 10 बजेतिर केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। त्यति बेला भनाभन र ठेलम ठेल भएपछि प्रहरी टोली पुगेर दुवै पक्षलाई सम्झाउने कोशिश गर्यो। उनले भने प्रहरी चौकी कप्तानगंजबाट खटिएको टोलीले दुवै पक्षसँग कुरा गर्न खोज्दा थप मानिस आए। भीड़मा रहेका केही व्यक्ति चिरपट, ढुंगा, बाँस, लाठी र भाला जस्ता सामग्री बोकेर आएका थिए। त्यसक्रममा इलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी निरीक्षक राकेश राई सहित 8 प्रहरी घाइते भएको उनको भनाई छ। प्रशासनका अनुसार सशस्त्र प्रहरीको टोली पुग्नु केही समय अघि मात्रै तनावग्रस्त क्षेत्रमा 81 बिजुली काटिएको थियो। त्यसबारे समेत अनुसन्धान गर्न गृह मन्त्रालयले बनाएको सहसचिव भूपेन्द्र थापा नेतृत्वको 5 सदस्यीय छानबिन समितिमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिलाई समेत सदस्य बनाइएको छ। प्रत्यक्षदर्शी जुगेश दासले सुरक्षाकर्मीले राति अन्धकारमा अन्धाधुन्धा गोली चलाएको बताएका छन्। बल तथा हतियार प्रयोगको अन्तर्राष्ट्रिय सिद्धान्तले भीड़ नियन्त्रणमा गैर घातक हतियार मात्र प्रयोग गर्नु भन्छ, तर स्थानीयवासी प्रशासनले गोली चल्न लागेको छ भनेर चेतावनी समेत नदिएको बताउँछन्। तर सुनसरीमा अधिकांशको घुँडाभन्दा माथि गोली लागेको छ। सुनसरीका डीएसपी खड्काले घाइते मध्ये जयप्रकाश मेहताको पेटमा, मिथिलेश यादव र मिथिलेश मेहताको बायाँ कोखमा, अमलेश मेहताको बायाँ काँधमा, अमित कुमार यादवको बायाँ हात र कोखमा, रविन्द्र मेहताको बायाँ तिग्रामा गोली लागेको बताएका छन्। अर्का घाइते अमित कुमार यादवको कम्मरमा, सुनिल कुमार मेहताको बायाँ घुँडामा तथा अर्का सुनिल कुमार मेहताको बायाँ कुइनामा गोली लागेको छ। उनीहरूको उपचार विराटनगर स्थित न्यूरो र नोबल अस्पतालमा भइरहेको डीएसपी खड्काको भनाइ छ। घाइते मध्ये जयप्रकाश मेहता र रविन्द्र मेहताको अवस्था गम्भीर रहेको छ। सुरक्षा निकायले भीड़ नियन्त्रणका लागि अपनाउने तरिका विगतदेखि नै एकदमै आपराधिक मानसिकताबाट प्रेरित रहेको राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउनुहुन्छ। राति गोली चलेपछि सोमबार दिनभर देवानगंजको अवस्था तनावपूर्ण बन्यो। परिस्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाएको छ। सुनसरीमा भएको तनावले जनकपुर, विराटनगर र राजविराजमा समेत विरोध प्रदर्शन भएको छ। सोमबार हिजो देवानगंजमा तीनवटा मोटरसाइकल, केही पसल तथा अन्य सम्पत्तिमा आगजनी र तोड़फोड भएको छ। कर्फ्यूका बावजूद देवानगंजमा प्रदर्शन भयो भने इनरूवा र लौकहीमा पनि विरोध प्रदर्शन भए। त्यसपछि नेपाली सेनाले हिजो दिउँसो 1 बजेदेखि बख्तर बन्द गाड़ीसहित गस्ती गरिरहेको छ। प्रशासनले घटनाको 15 घण्टापछि हिजो दिउँसो सर्वदलीय बैठक बोलाएर दुवै समुदायका अगुवा र स्थानीयसँग सम्वाद गरेको छ। दुवै पक्षले संयमता अपनाउने सहमति गरेका छन्। कान्तिपुरमा समाचार छ।
1: संस्थागत निर्णय बिना एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणको विषयमा 3 बुधे सहमतिमा हस्ताक्षर गरेकोमा दुवै दलभित्र असन्तुष्टि देखिएको छ। विगतका कमजोरीको आन्तरिक समीक्षा र आत्म आलोचना नगरी सत्ताको लागि मात्रै भएको सहमतिले उत्साह ल्याउन नसक्ने भन्दै दुवै दलमा असन्तुष्टि देखिएको हो। मुख्य गरी दुवै पार्टीका युवा नेताहरूले असन्तुष्टि जनाएका छन्। दुवै दलभित्र पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस भइरहेको बेला ओली र प्रचण्डले प्रदेश सत्ता समीकरण मार्फत नयाँ कोर्स अगाडि बढ़ाउन खोजेका भए पनि असन्तुष्ट स्वरहरू मत्थर भएका छैनन्। सहमतिबारे पार्टी कमिटिलाई जानकारी नभएको, कम्युनिष्ट आन्दोलन जोगाउन पार्टी पुनर्गठन अनिवार्य भएको र शीर्ष दुई नेता मिलेर मात्रै नहुने भन्दै एमालेमा केही नेताहरूले विरोध जनाएका छन्। त्यसबाहेक मुख्यमन्त्रीलाई लिएर पनि एमालेमा विवाद देखिन थालेको छ। यसै नेकपामा सह संयोजक माधव नेपाल सहितका केही नेताको असन्तुष्टि देखिएको छ। नेपालले विगतको कमजोरीप्रति आत्मालोचित हुँदै भविष्यमा गल्ती नदोहराउने गरी अघि बढ़ाउन सकिने बताउनु भएको थियो। तर सहमति हुँदा उक्त विषय छुटेकोमा नेपालले चासो राखेको उनी निकट नेता रामकुमार भट्टराईले बताउनु भएको छ। सहमतिमा हस्ताक्षर हुँदा नेपाल उपस्थित थिएनन्। 3 बुधे सहमति अनुसार कोशी, बागमती र लुम्बिनीको प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ। मधेस र गण्डकीमा अन्य दलसँग छलफल गरेर अगाडि बढ़ने सहमति छ। नेकपाले आफ्नो तर्फबाट मुख्यमन्त्री टुंग्याए पनि एमालेभित्र विवाद देखिएको छ। यसै नेता गोकुल बासकोटाले सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक अन्तिम भोज जस्तै भन्दै कटाक्ष गर्नुभएको छ। उहाँले सहमतिको पारदर्शितामाथि पनि प्रश्न उठाउनु भएको छ। नेता डाक्टर विजय सुब्बाले प्रदेशका विषयमा गरिएको निर्णयले पार्टीमा विवाद झन बढ़ाएको बताउनु भएको छ। प्रदेशका बखेडाहरूले पार्टीहरूमा फेरि थप विवाद बढ़ाए, यो नगर्दा चाहिँ के बिग्रिन्थ्यो होला, उहाँले भन्नुभएको छ। यसै नेकपाका युवा नेता नरेश शाहीले सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारीको आधारमा पार्टी अगाडि बढ़नुपर्नेमा त्यसो नभएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। वाम सहकार्य र गठबन्धन आवश्यक भए पनि कमिटिले निर्णय गरेर हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। उहाँले मधेस महाधिवेशन नहुँदासम्म नेकपामा सबैले एकता गर्ने पार्टी संगठनमा छौं भन्ने हेक्का राख्नुपर्ने पनि बताउनु भएको छ। पार्टीमा कुनै समस्या नरहेको र सहसंयोजक असन्तुष्ट रहेको भन्ने हल्ला मात्रै भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्य भने बताउनुहुन्छ। सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि। नयाँ पत्रिकामा समाचार छ।
0: महाधिवेशनको 1 महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि राष्ट्रपा सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्नुहुने भएको छ। महाधिवेशन स्थलमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउने सम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले भोलिका लागि बैठक बोलाउनु भएको छ। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख छ। राष्ट्रपा विधानले 51 जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ। मनोनयन गरिने नामहरू सभापतिले केन्द्रीय समितिमा राखेर अनुमोदन गर्नुपर्ने व्यवस्था राष्ट्रपाको विधानमा छ। सभापति लामिछाने पक्ष र प्रधानमन्त्री शाह पक्ष बीच कुरा मिल्न नसकेपछि कार्यव्यस्तताको कारण देखाउँदै केन्द्रीय समितिमा मनोनयनबाट आउने सदस्य र पदाधिकारी टुंगो लाग्न सकिरहेको छैन। महाधिवेशनपछि पनि मनोनयनलाई सकाएर मात्रै एकमुष्ट शपथ गराउने पहल दुवै पक्ष टुंगोमा पुग्न नसकेकै कारण सफल हुन सकेन। सातदेखि बाह्र असारसम्म चितवनको भरतपुरमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई केही दिन कुराएर सत्र असारमा मात्रै काठमाडौँमा शपथ गराइएको थियो। रासोपा महामन्त्री विपिन आचार्यले केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्य र पदाधिकारीलाई पहिलो चरणमा मनोनयन गरिने बताउनुभयो। प्रधानमन्त्री सभापक्षले केन्द्रीय समितिमा मनोनयन हुने नेताहरूको नाम सोमबार हिजो साँझसम्म पनि सभापति लामिछानेलाई पठाएको छैन। शाह निकटका एक केन्द्रीय सदस्यले ककसलाई केन्द्रीय समिति र पदाधिकारी पठाउने भन्ने टुंगोमा पुग्न नसकेकाले सभापतिलाई नाम पठाउन नसकिएको बताए। कान्तिपुरमा समाचार छ।
1: बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर प्रधानमन्त्रीबाट हटाइएपछि प्रतिपक्ष दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेका छन्। जनस्तरबाट विरोध भइरहेको र चौतर्फी दबाव सिर्जना भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरी ती कर फिर्ता लिने निर्णय गराउनु भएको थियो। प्रधानमन्त्रीको यो कदमसँगै अर्थमन्त्रीले ल्याएको बजेटको औचित्य र नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलहरू आक्रमक बनेका हुन्। प्रतिनिधि सभाको बैठक साउन 14 गते बस्दैछ भने राष्ट्रिय सभाको बैठक साउन 15 गते बस्दैछ। प्रतिपक्षी नेताहरूका अनुसार जनतालाई प्रत्यक्ष भार पर्ने संवेदनशील क्षेत्रमा बिना अध्ययन र गैर जिम्मेवार ढंगले कर थप्ने र पछि प्रधानमन्त्री हटाउनु पर्ने स्थिति आउनुले अर्थमन्त्रीको असफलता पुष्टि गरेको छ। आफ्नो अधिकार क्षेत्रहरूले प्रयोग गर्दा नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग सांसदहरूले आगामी बैठकमा सशक्त रूपमा उठाउने तयारी प्रतिपक्षको रहेको नेकपाका एक सांसदले बताएका छन्। उता सत्तापक्षका केही सांसदहरूले भने जनभावनाको कदर गर्दै कर फिर्ता लिनु सकारात्मक भएको बताएका छन्। यद्यपि कर हटाउने निर्णयसँगै संसदको आगामी बैठकमा थप पेचिलो र राजनैतिक रूपमा गर्माउने संकेत देखिएको छ। अर्थमन्त्रीको राजीनामा माग्ने तयारीमा प्रतिपक्षी नागरिक दैनिकमा समाचार छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरू सामान पुर्याउनु छ।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
4: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
4: साथ जीवन घरको।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काब्रीकी रामकुमारी तामाङ पति सन्त बहादुर तामाङकी कुरुवा बनेको महिनौ भइसकेको छ। नशा रोगका कारण हिँड्न नसक्ने भएपछि सन्त बहादुर 3-4 महिनादेखि उपचारको लागि अस्पताल धाइरहेका छन्। यही क्रममा 2 साता अघि उनी वीर अस्पतालको मेडिकल वार्डमा भर्ना भएका हुन्। अस्पताल भर्ना भए यता रामकुमारी दिनरात पतिकी कुरुवा छिन्। रामकुमारी दिनभरि कुर्सीमा बस्छिन् र राति पतिको सैया मुनि साँगुरो ठाउँमा भुइँमा म्याट बिछाएर सुत्छिन्। चिसो भुइँमा सुत्नु सहज नभएकोले उनलाई खोकी लाग्न थालेको छ, तर पतिको हेरचाहको लागि कुरुवा बस्नु उनको बाध्यता हो। सोही वार्डमा पति श्यामचन्द्र अधिकारीको उपचारका लागि अर्की महिला पनि 1 महिनादेखि कुरुवा बस्दै आएकी छिन्। यसअघि उनले कलंकीस्थित नेशनल अस्पतालमा पतिको उपचार गराएकी थिइन्। थप उपचारका लागि 2 सातादेखि वीर अस्पतालको मेल वार्ड मेडिकल वार्डमा उनी पतिसँगै बस्दै आएकी छन्। पतिको सहजताको लागि प्राय सबै रात उनी नै कुरुवा बस्छिन्, तर अस्पतालमा कुरुवा सेवाका लागि सुत्ने व्यवस्था नभएकोले भूइँमै सुत्न पर्ने बाध्यता रहेको उनले सुनाइन्। वीर अस्पताल मात्र होइन काठमाडौँ उपत्यका अधिकांश सरकारी अस्पतालमा कुरुवाले बिरामीको हेरचाहसँगै भूइँको सुताई पनि झेल्नुपर्छ। गत साता गंगालाल अस्पतालमा आफ्ना बुवाको हेरचाहमा खटिएका चेतलालले पनि भूइँमै सुतेको बताए। उनी बसेको जनरल वार्डमा पनि कुरुवाको लागि सुत्ने व्यवस्था थिएन। गंगालालमा क्याबिन र पोस्ट अपरेटिभ वार्डका कुराको लागि सुत्ने मेजको व्यवस्था भए पनि अन्य वार्डमा छैन। उपत्यका टिचिङ वीर प्रसूति र कान्ति अस्पतालमा पनि अधिकांश कुरुवा भूइँमै सुत्ने गर्छन्। आईसीयूका बिरामीका कुरुवाको लागि कुरुवा कक्षा र क्याबिनका कुरुवाको लागि मेच वा सोफाको व्यवस्था भए पनि जनरल तथा अन्य वार्डका कुरुवाको लागि त्यस्तो व्यवस्था छैन। प्रसूति अस्पतालका निर्देशक डाक्टर श्री प्रसाद अधिकारी भन्नुहुन्छ, प्रसूतिका लागि भर्ना भएका बिरामीका कुरुवालाई छुट्टै कक्षाको व्यवस्था छ। जनरल बेडका कुरुवाले भने भूइँमै म्याट राखेर सुत्ने गरेका छन्। पोस्ट अपरेटिभ वार्डका कतिपय ठाउँमा मेच पनि राखेका छौं। भूइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
0: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीच सातमुदे सहमति भएको छ। सहमतिपछि डाक्टर केसीले अनशन तोड्नु भएको छ। बाजुराका गौमूल गाउँपालिका दुई घर भएका 42 वर्षीय चक्रबहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोड्नु भएको हो। सहमति पत्रको पहिलो मुद्दामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालनका लागि सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 12 उपदफा 1 क बमोजिम कम्तीमा 300 शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढ़ाउने र यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोचिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी स्वास्थ्य व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ। नागरिक दैनिकमा समाचार छ।
1: आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीका बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार 1 साउनदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभाग राय मागेको थियो। त्यसलाई स्पष्ट पार्न विभागले सोमबार सार्वजनिक सूचना नै जारी गरेको छ। 32 असारसम्मको बिजुली खपतको बिल 1 साउनमा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकोले त्यस्तो खपत त भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यम वर्गीय ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहन रूचाउने ग्राहक बढ़ने सरकारवाला बताउँछन्। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने। कान्तिपुरमा समाचार छ।
0: करिब 2.5 किलोमिटर लामो नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा आएसँगै नेपाल बल्ल सुरुङ मार्गमा प्रवेश गरेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सौलितपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यो सुरुङ मार्ग सोमबारिजो उद्घाटन भएको हो। यससँगै मुलुकको सड़क यातायात क्षेत्रमा नयाँ प्रविधिको शुरूआत भएको छ। संसारका कतिपय मुलुकले सदियौं अगाडिदेखि नै सड़क सुरुङ मार्ग निर्माण गरेर प्रयोगमा ल्याएका छन्। नेपालमा हिजोबाट सुरुङ मार्ग सञ्चालनमा आए पनि सरकारले अन्य दर्जनौं स्थानमा सुरुङ मार्ग र ओभरपास निर्माण गर्ने तयारी गरिरहेको छ। अधिकांश स्थानमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन भइसकेका छन्। अहिलेसम्म कलंकी र ग्वारकोमा ओभरपास निर्माण भएर सञ्चालनमा आएका छन्। यस्तै रूपन्देहीको बुटौल नजिक सिद्धबाबा सुरुङ मार्ग निर्माणाधीन अवस्थामा छ। सरकारले कोटेश्वर इन्टरसेक्सन निर्माण गर्न जापानसँग ऋण सम्झौता गरेको छ भने निर्माण कार्यान्वयनमा जान बाँकी रहेको छ। सरकारले बनाउने भनेको टोखा छहरे सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ। यस्तै थानकोट चितलाङ सुरुङ मार्ग निर्माणको प्रस्ताव अगाडि बढ़ेको छ, कुनै योजना अगाडि सारिएको भने छैन। नारायणगढ़ बुटवल सड़क खण्ड अन्तर्गत दुम्कीवास बर्दघाट जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा भएको छ। यस्तै बीपी राजमार्ग अन्तर्गत सिन्धुरीको खुरकोट चियाबारी जोड्न सुरुङ बनाउने सम्भाव्यता अध्ययन गरिएको छ। यस्तै इलामको सुनमाई राजदुबला मझिमटार शक्तिखोर साङटा इमिल्चा घारी र सुर्खेतको बबई सिन्चो लगायतका मुलुकका विभिन्न स्थानमा पनि सुरुङ मार्ग बनाउन पूर्व सम्भाव्यता अध्ययन गरिएका छन्। योजना अघि बढ़ेको छैन। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएपछि मुलुकमा अन्य स्थानहरूमा पनि सुरुङ पूर्वाधार बन्छन् भन्ने आशा पलाएको छ। आजको कारोबार दैनिकमा समाचार छ।
1: बीमा कम्पनीलाई प्रिमियममा साधारण शेयर आईपीओ निष्कासन गर्न दिएको अनुमति कानून विपरीत भएको सर्वोच्च अदालतको अदालतले फैसला गरेको छ। आगामी दिनमा कानून विपरीत प्रिमियम मूल्यमा सर्वसाधारणलाई शेयर जारी र बेचबिखन नगर्न भन्दै सर्वोच्चले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई निर्देशनात्मक आदेश दिएको छ। हिमालयन रीको प्रिमियम शेयर बिक्री सम्बन्धमा परेको रिटमा फैसला गर्दै सर्वोच्चले बीमा ऐन 2079 को दफा 45 अनुसार बीमा कम्पनीलाई प्रिमियम आईपीओ निष्कासन गर्न रोक लगाएको हो। हिमालयनले मंगसिर 2080 100 रूपियाँको अंकित दरमा 106 रूपियाँ प्रिमियम थप गरी सर्वसाधारणलाई 3 करोड़ किता शेयर बिक्री गरेको थियो। त्यस विरूद्ध सर्वोच्च अदालतमा 8 पौष 2080 एम प्रसाद भट्टराई र भीमसेन रायमाझीले रिट दायर गर्नुभएको थियो, तर त्यसमा अन्तरिम आदेश आएन। वैशाख 15 न्यायाधीश द्वय मनोज कुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको थियो। त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। यसअघि नयाँ ऐन आएपछि पनि आईएमई लाइफ सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गरेका थिए। बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत। नयाँ पत्रिकामा समाचार छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: बन्धुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार विगतमा पर्याप्त वैज्ञानिक प्रमाण नपुग्दा जलवायुजन्य क्षतिपूर्तिको बजेट पाउनबाट वञ्चित हुँदै आएको नेपालमा नेपालका लागि पहिलोपटक बलियो वैज्ञानिक आधार तयार भएको छ पछिल्लो दुई दशकमा भएका जलवायु विपदका घटनाबारे गरिएको एक विस्तृत अध्ययनले नेपालमा निरन्तर भइरहेका विनाशकारी बाढ़ी पहिरो हिमताल विस्फोट वर्षा र तापक्रम वृद्धिमा जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको पुष्टि गरिदिएको छ यसअघि विपदका घटना भए पनि ती घटना जलवायु परिवर्तनकै कारण हुन् भन्ने ठोस तथ्याङ्क नहुँदा नेपालले अन्तर्राष्ट्रिय मंचमा गतिलो दावी पेश गर्न सकेको थिएन अन्नपूर्ण पोस्टमा समाचार छ
4: त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातकोत्तर तह एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीको लागि नयाँ परीक्षा आचार संहिता तथा निर्देशन जारी गरेको छ हालै एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि परीक्षालाई थप मर्यादित व्यवस्थित निष्पक्ष र विश्वसनीय बनाउन कड़ा व्यवस्था लागू गरिएको डीनको कार्यालयले जनाएको छ प्रवेश पत्र बिना कुनै पनि विद्यार्थीलाई परीक्षा दिन अनुमति नदिने स्पष्ट पारिएको यस्तै परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बर अनुसारको सीटमा मात्र बसेर परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ परीक्षा अवधिभर केन्द्राध्यक्ष वा निरीक्षकको पूर्व अनुमति बिना आफ्नो सीट परिवर्तन गर्न वा परीक्षा भवन छोड्न नपाइने उल्लेख गरिएको छ पत्र पत्रिकामा समाचार छ
3: लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका नेपाली कंग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड भएको छ कंग्रेसका तर्फबाट प्रदेश सरकारमा रहेका पाँचजना मन्त्रीहरूको राजीनामा सोमबार हिजो मुख्यमन्त्री चित्तनारायण आचार्य समक्ष पेश गर्ने तयारी भएको थियो पाँचैजना मन्त्रीले पार्टी संसदीय दलको कार्यालयमा आफ्नो राजीनामा पत्र आइतबारै पठाइसकेका थिए तर सोमबार उनीहरूले राजीनामा बुझाउने तयारी गरेको भए पनि कंग्रेसले राजीनामा होल्ड गरिदिएको हो आजको नागरिक दैनिकमा समाचार छ
4: नेपालमा पछिल्ला वर्ष आँप उत्पादन निरन्तर बढ़दै गए पनि बजार मूल्य भने अपेक्षा अनुसार घट्न सकेको छैन किसानले बगानमै कम मूल्यमा आँप बिक्री गर्नुपर्ने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्थाका बीच उत्पादनदेखि उपभोगसम्मको आपूर्ति श्रृंखला आयात ढुवानी लगायत लागत तथा बजार व्यवस्थापन मुख्य कारण देखिएका छन् नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अध्यक्ष अमर बानियाका अनुसार नेपालमा स्वदेशी उत्पादनसँगै भारतबाट वार्षिक करिब 2 अर्ब रूपियाँ र चीनबाट करिब 1 अर्ब रूपियाँ बराबरको आँप आयात तथा खपत हुने गरेको छ चीनबाट भने पछिल्ला 2 वर्ष यता मात्रै उल्लेख्य मात्रामा आँप खपत हुन थालेको हो राजधानी दैनिकमा समाचार छ
3: बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोड़ौं लगानी प्रतिफलविहीन बनेको छ नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार गण्डकी प्रदेशका 4 विमानस्थल बन्द छन् बागलुङको बलिवा ढोरपाटन गोर्खाको पारुङटार र मनाङको हुम्डे विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् गोर्खापत्रमा समाचार छ
4: सर्वोच्च अदालतमा दैनिक पेशी सूचीमा नै मुद्दामा सुनवाई पछि भएको आदेश अपलोडको अभ्यास शुरू भएको छ सबै तहका अदालतका अन्तिम फैसला तथा आदेश अनलाइन मार्फत उपलब्ध गराउने अभ्यास रहेकोले आदेशको रियल टाइम अपलोड शुरू भएको हो पीएससी सूचीमा नै प्रमाणित भएको आदेश अपलोड गर्ने सर्वोच्चको पूर्ण बैठकको निर्णय अनुसार सोमबारदेखि उक्त अभ्यास थालिएको हो अदालतले प्रमाणित आदेश नै अपलोड गरेपछि आदेश प्रमाणितको लागि फाँट पुग्नुपर्ने पक्षको बाध्यता पनि सकिनेछ अपलोड गरिएको आदेश पोर्टेबल डकुमेन्ट फर्म्याट पीडीएफमा डाउनलोड गरी सहज प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ गोर्खापत्रमा समाचार छ
3: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ हिजो दुवै ब्रेन्ट कच्चा तेलको मूल्य 7% भन्दा बढ़ीले घटेर प्रति ब्यारेल न्यूनतम 90 अमेरिकी डलर भन्दा तल झरेको थियो यसअघि गत साता ब्रेन्ट कच्चा तेलको मूल्य मे महिना यता पहिलो पटक प्रति ब्यारेल 100 अमेरिकी डलर भन्दा माथि पुगेको थियो इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले शुक्रबार सैन्य कार्यवाही रोकेको थियो। अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिएको बताएका छन्। यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेको हमला रोक्ने घोषणा गरेको छ। आजका पत्रपत्रिकामा समाचार छन्।
4: अब खेल समाचार। नेपालले नेदरल्याण्ड्समा चलिरहेको आईसीसी विश्वकप लीग टू क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हारको सामना गरेको छ। उच्चरचट मैदानमा नामिबियाले पहिले ब्याटिङ गरी 50 ओभरमा 7 विकेट गुमाएर 211 रनको सम्मानजनक योगफल खड़ा गरेको थियो। प्रत्युत्तरमा नेपालले सहज लक्ष्य पछ्याउँदा 50 ओभरमा 6 विकेट गुमाएर 208 रन बनाउँदा नामिबियाले 3 विकेटले जित निकाल्यो। खेलमा म्यान अफ दि म्याच नामिबियाका जान फ्यायाकिन भए। उनले नेपाल विरूद्ध शतकीय इनिंग्स खेलेका थिए। यसअघि सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग 8 विकेट तथा दोस्रो खेलमा नेदरल्याण्डसँग 6 विकेटको हार बेहोरेको थियो। यी दुवै खेलमा नेपाल 157 रनमा अल आउट भएको थियो। तेस्रो खेलमा नेपालले नामिबियासँग सुदृढ ब्याटिङ गरे पनि जित निकाल्न सकेन। नेपालले लगातार विदेशी भूमिमा हारको सामना गरेको छ। विश्वकप लीग टू अन्तर्गत विदेशी भूमिमा नेपालले गत वर्ष नेदरल्याण्डसलाई हराएको थियो। दुई महिना अघि नेपालमा भएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। यसमा 8 खेलमा नेपालले 12 अंक बटुलेर तालिकामा व्यापक सुधार गरेको थियो। यसपटक नेदरल्याण्डसँगको भूमिमा नेपालले अंक जोड्न सकेको छैन। लगातारको खराब प्रदर्शनपछि नेपालले एक स्थान गुमाएको छ। नेपालमाथिको जितले नामिबियाले एक स्थान सुधार गरी 5 स्थान रक्षा गरेको छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुनसरीमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोगको अन्धाधुन्ध गोली चलाइएको स्थानीयको आरोप। कर्फ्यू जारी।
3: सत्ता सहकारी गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि। रासोपामा बालेन्द्र पक्षले अझै बुझाएन मनोनित हुनेको नाम।
4: सरकारी अस्पतालहरूमा कुरुवामाथि अन्याय भूमिमा सुत्नुपर्दा बिरामी। डाक्टर गोविन्द केसीले तोडे अनसन।
3: इरानमा 13 दिनसम्मको अमेरिकी आक्रमण रोकियो। आक्रमण रोकेसँगै तेलको मूल्यमा भारी गिरावट।
4: र आईसीसी लीग टूमा नेपाल नामिबियासँग 3 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: Coming up next,
6: the news plus.
2: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
7: AIO?
8: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: ढोक होइन ढोक हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
4: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
5: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
4: The News Plus.

0: नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाई हामीलाई थाहा खबर .com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति दुई समूहबीच भएको जो झडप छ, यसलाई नियन्त्रणमा लिने क्रममा एकजनाको मृत्यु भइसकेको अवस्था छ र 9 जना घाइते भएको अवस्था छ। यो घटनाले विभिन्न कोणबाट प्रश्नहरू उठाएको छ, खास गरी हाम्रो सुरक्षा मामिलामा प्रश्न उठाएको छ। जेन्जी आन्दोलनका समयमा जे जे सुरक्षा चूकहरू भएका थिए तीनै चूक यसपटक पनि दोहोरिए भनेर कतिपयले टिप्पणी गरिरहेका छन् र अधिकांश घाइतेहरूको अवस्था के छ भने उनीहरूको कम्मरभन्दा माथि गोली लागेको अवस्था छ र यसरी घातक हतियारको प्रयोग किन गरियो भन्ने प्रश्न छ। त्यस सँगसँगै गोली प्रहार गर्ने क्रममा भएका केही घटनाक्रमहरू जसले थप अनुसन्धानको पाटो र थप गाम्भीर्यता थपिदिएको अवस्था छ। केही घटनाक्रमहरू स्थानीय स्तरमा भएका छन् र तत्पश्चात नेपाली सेना हिजो दिउँसोदेखि नै फिल्डमा खटिएको थियो, त्यसका बावजूद पनि विभिन्न ठाउँमा त्यही कर्फ्यू लगाइएको ठाउँमा प्रदर्शन र त्यसभन्दा बाहिर पनि त्यो प्रदर्शन सर्नुले कस्तो सुरक्षा चुनौती थपिरहेको छ भन्ने विषयवस्तु आजको कुराकानीको केन्द्रमा रहनेछन्। हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल। मल्लज्यू नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। यो सुनसरीको देवानगंजमा जुन आइतबार राति घटना भयो, यसमा यहाँले सुरक्षा निकायका तर्फबाट कहाँनिर चूक भयो भन्ने तपाईँलाई लाग्छ? यो घटना कुन प्रकृतिको हो, किन यो स्थितिसम्मको समस्या र जटिलतामा जकडियो भन्ने लाग्छ तपाईँलाई?
1: अनि यो एउटा नहुने पूर्वानुमान पनि नलगाउन सक्नु होइन, किनकि प्रशासन र सुरक्षा निकाय कमजोरी कहाँ देखिन्छ भनेपछि यो श्रावण महिना होला, किनकि यसमा प्रोसेसनहरू निस्किन्छ कि यो जुन बोलबम लगायतका अर्को मुस्लिमहरूको पनि प्रोसेसनहरू निस्किन्छ ताजिया लगायतको समयमा, तपाईँले हेर्नुभएको होला धेरै यसो झडप पनि भनेको त्यही समय हो कि, किनकि यदि अब तपाईँलाई थाहा छ प्रोसेसन निस्किन्छ, निस्केपछि जोरले म्युजिक बजाउने एक अर्काको जुन बस्ती छ त्यो बस्ती बाटो हुँदै हो हल्ला गर्दै निस्किने यो पुरानो चलन हो कि, जहाँ यसलाई डाइभर्ट गर्न सक्यो नियन्त्रण गर्न सक्यो घटना हुँदैन। अब तपाईँले नियन्त्रण गर्न सक्नु भएनपछि घटना हुने यस्तै टाइमहरूमा हो, त्यसले गर्दा यो प्रशासनको कमजोरी देख्छु म पहिलो उद्देश्य बाहिरबाट हेर्दाखेरि।
0: भित्रबाट हेर्दाखेरि चाहिँ जस्तो एक दुई विषयहरू जो फिल्डमा भए म त्यो कुरा यहाँलाई भन्छु। जति बेला त्यहाँ दुई पक्षका बीचमा झडपको स्थिति बनेको थियो त्यति बेला 81 त्यहाँ बिजुली कटौती गरिन्छ र त्यसपछि गोली चल्न शुरू हुन्छ। प्रहरी र प्रशासनको मान्छेहरू के भन्छन् भने हामीले गोली चलाउन कसैलाई पनि आदेश दिएका छैनौं भनेर भनिन्छ, तर गोली कहाँ चलाइएको छ त भन्दाखेरिमा कसैको पनि कम्मरभन्दा तल एक दुईजना भन्दा बाहेक कसैको पनि कम्मरभन्दा तल गोली प्रहार गरिएको छैन र स्थानीयहरूको भनाई मान्ने हो भने गोली चलाउनका लागि कुनै पूर्व चेतावनी जारी गर्ने वा गोली चलाउनु पूर्वका कम घातक हतियारहरू प्रयोग गर्ने केही पनि त्यहाँ भएको छैन। यस्तो अवस्था किन हुन्छ र यो जो बिजुली काट्नेदेखि लिएर त्यहाँको माहौल बिगार्ने अवस्था आयो, यसमा केही थप केही शंकाका कोणबाट हेर्न सकिने स्थिति छ?
1: यो हो, यो प्रशासन तपाईँ बिजुली काट्ने काम त्यतिको गर्दैन, यदि मानव कुनै ठाउँमा ठुलै कार्यक्रम भइरहेछ त्यो हो हल्ला भइरहेछ भनेपछि त्यसलाई नियन्त्रण गर्ने भन्ने एउटा कुरा भयो। अब डिजे लगायत जुन बजिरहेछ त्यसलाई नियन्त्रण गर्नको लागि हो कि, म भन्न सक्दिनँ ब्याट्रीबाट हो कि, यदि बिजुलीबाट चलिरहेको छ भने बिजुलीबाट हो कि होइन, र जुन तपाईँले भन्नुभयो नि यो जुन भिड नियन्त्रणका विभिन्न चरणहरू छन् कि, चरणमा एकैचोटि गएर तपाईँको फायर गर्नुभन्दा पहिला पनि जुन विभिन्न चरण छन् त्यो चाहिँ चरण पार नगरेको अवस्थाले के देखाउँछ भनेपछि अचानक घटना हुँदाखेरि आत्तिएको देखिन्छ। यदि प्रहरी सुरक्षा निकायबाट यदि फायर भएको हो भनेपछि, किनकि प्रहरी मात्रै भन्दैन अहिले के छ, हरेक कुरा प्रहरीको टाउको मात्रै हालिदिने मानिस छ, तर दुईटा कमानमा जब खटिन्छ नि यो सुरक्षा निकायहरू, त्यसमा सशस्त्र पनि खटेको होला पक्का, प्रहरी पनि खटेको छ, खालि प्रहरी मात्रै भन्दैन म सुरक्षा निकाय भन्छु, त्यसले गर्दाखेरि के हो भनेपछि घटना पूर्वानुमान भएन, अचानक तपाईँको के भन्छ घटना नियन्त्रणभन्दा बाहिर जानु र के गर्ने कस्तो गर्ने योजना तपाईँसँग छैन, नहुँदाखेरि के हुन्छ भने क्षतिका सम्भावनाहरू हुन्छ नि त. र यदि यो सुरक्षा निकायबाट यतातिरबाट भाँच गर्नुपछि त्यसको कारण चाहिँ तपाईँको योजना नहुँदाखेरिको हो.
0: कुनै कोणबाट हेर्दाखेरि चाहिँ सुरक्षा निकायको योजना थिएन, अर्थात उसले पूर्वानुमान गर्न सकेको थिएन. त्यही बेला मानिदिउँ एकछिनका लागि यो घटना नियोजित रूपमा थियो भने नियोजित रूपमा गराउने पक्षले दुवैजना प्रहरीको प्रमुख पनि जिल्लामा नभएको अवस्था र त्यो मैले घटनास्थलको विषय भनि नै हाले, ती केही केही कोइन्सिडेन्टहरू हेर्दाखेरि केही योजना पहिलेदेखि नै बनिरहेको थियो भनेर आकलन गर्न सक्ने स्थिति छ कतै?
1: फेरि योजना त जहिले पनि बन्छ. तपाईँ एउटा के बुझ्नुहोस् भनेपछि अहिले नेपालमा जातीय कुराहरू होला होइन, या तपाईँको सामुदायिक कुराहरू, समुदाय यो जुन समुदाय कुराहरू जुन छ नि
0: साम्प्रदायिक कुराहरू,
1: राजनीतिक साम्प्रदायिक कुराहरूमा राजनीतिकरण एकदम बढी भाग छ कि राजनीतिकरण भाग छ होइन. र यो राजनीतिकरण भएकोले त्यो तहका स्थानीय तहका जुन नेताहरू हामीहरू कुरा गर्ने भनेपछि उनीहरूले ती समूहहरूलाई आफ्नो पक्षमा लिनको लागि यो आफ्नो स्वार्थमा चाहिँ प्रयोग गर्ने यो अचम्मै पनि मान्नु पर्दैन. तर मैले तपाईँले सुरुमा भने नि यो समय सेन्सिटिभ समय हो कि, अब के छ भनेपछि यो साउनभरि प्रोसेसनहरू चल्छन् कि, यो बोलबमका अब सुनसरी होला, यसो रौतहरूमा होला, नेपालबाट इन्डिया जाने होला, इन्डियाबाट नेपाल आउने होला, काठमाडौँ पनि तपाईँले हेर्नुभएको होला, यहाँ पनि प्रोसेसनहरू धेरै चल्छन्. यो तपाईँ त्यो प्रोसेसनहरू गइरहेछ भनेपछि तयारी पनि त्यही अनुकूल हुनु पर्यो नि त. त्यसले गर्दा यो समस्या के हो भने तपाईँले त्यसलाई मूल्याङ्कन पनि गर्न, पूर्वानुमान पनि गर्नु भएन, नहुँदाखेरिको समस्या हो. र तपाईँले नेतृत्व कुरा गर्नुभयो नि, डिआइजी यदि छैन भनेपछि उहाँको ठाउँमा अर्कोले जिम्मेवारी लिएका हुन्छन् के. र प्रहरीमा तपाईँले हेर्नुभयो भने एक तहको मान्छे पनि राम्रो अनुभव बोकेको मान्छे हुन्छ त्यहाँ. त्यसले गर्दा नेतृत्व छैन भन्दैमा सेकेन्ड लेयरको नेतृत्वले तपाईँको कामै गर्दैन भन्ने हुँदैन. त्यसले गर्दा त्यो रूपमा पनि हेर्नुहुन्न भन्छु.
0: ओके सर, जस्तो गृहमन्त्रीको विषय पनि मानिसहरूले आलोचनाको विषय बनाइरहेका छन्, किन पनि बनाइरहेका छन् भने सिन्धुपाल्चोकमा एउटा ट्रक खस्दाखेरि गृहमन्त्री आफै अन द स्पट पुगेर म प्रहरीलाई सहानुभूति दिनका लागि त्यहाँ पुगेको हुँ भनेर भन्नुहुन्छ. यत्रो समयमा यो घटना भइरहेको बेलामा किन उहाँ जानु भएन भनेर त प्रश्न गर्दिन, तर केही समय अघि मात्र उहाँ मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर आउनु भएको थियो. यी वस्तुस्थितिबारे उहाँले कुरा गर्नुभयो होला कि नहोला, र यसको जिम्मा गृहमन्त्रीसम्म जान्छ कि जान्दैन भन्ने प्रश्नहरू पनि मानिसहरूले उठाइरहेका छन् र चासोका साथमा उठाइरहेका छन्. तपाईँको केही टिप्पणी छ?
1: दुईटा कुरा तपाईँले गर्नुभयो कि, एउटा गृहमन्त्रीको मैले केही राम्रा पक्ष पनि होला, तर धेरै यस्तो उनमा नराम्रा पक्षहरू छ. इमेच्योर, एकदमै इमेच्योर र पब्लिकमा रमाएको देख्छु म उहाँलाई. त्यो पुलिसिङ के हो उहाँलाई थाहा छैन होइन, आफै पुलिस हुन् कि. मैले त एउटा कुनै सञ्चार माध्यममा सोध्नु भएको थियो, हवलदारी पारा भन्दा माथि केही पनि त्यो पनि भन्नु हुँदैन भन्छु म कि.
0: गृहमन्त्री हवलदारी पारामा हिँडे,
1: बिल्कुल हवलदारी पारामा. मलाई कसले सोध्नु भएको थियो, मैले भनिदिएको थिएँ सञ्चार माध्यम भन्ने कुरा हो यो. पब्लिसमा रमाइराख्नु भएको छ कि, एउटा कुरा त्यो भयो होइन. अर्को कुरा के हो भनेपछि, अब मैले धेरै सञ्चार माध्यममा लाग्छ यो होला धेरै हो मैले कुरा गरेको छु कि. एउटा कुरा मैले के भनेको थिएँ भने, जब कार्की आयोगको प्रतिवेदन आएपछि दुईटा यो कुरामा संवेदनशील हो है, प्रहरीलाई चाहिँ अपराधीकरण गर्ने र नेतृत्व तहमा बसेकालाई चाहिँ जुन अपराधीकरण गरेर मुद्दा चलाउने कुरा चाहिँ जोगिनुपर्छ यसमा, किनकि यसका नियन्त्रण गर्ने कारवाही गर्ने आफ्नै ऐनियमहरू छन् कि. त्यो चाहिँ नगर्ने एउटा गलत नजिर बस्छ भनेर मैले त्यो बेला भनेको. त्यही बेला मैले भनेको थिएँ केपीओले जुन मुद्दा चलायो त्यो गलत हो, आज पनि म भन्छु गलत हो. लेखकलाई मुद्दा चलायो त्यो गलत हो भन्ने म आज पनि भन्छु गलत हो, त्यो गलत पनि प्रमाणित हो. र अहिले प्रश्न आयो कि आएन भन्नुहोस् त,
0: आयो.
1: यदि उहाँले त्यो बेला जिम्मेवारी तहमा बसेका प्रधानमन्त्री गृहमन्त्रीलाई खुल्नुभयो भनेपछि अहिलेको उसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन, यो त उहाँले नै स्थापित गरेको हो.
0: समाज कहाँसम्म कहाँसम्म समाज चाहिँ गइसकेछ भने, हिजो चाहिँ संसद भवनमै संसदीय समितिमा रहेको गृहमन्त्रीले त्यहीँनिरको घटना थाहा नपाउने, अनि आज चाहिँ सुनसरीमा भएको घटना, गृहमन्त्री कहाँ काठमाडौँमा हुनुहुन्छ अनि थाहा नभएको कुरामा जिम्मेवारी लिनुपर्ने भन्नेसम्मका कुतर्क पनि मान्छेहरूले गरिरहेछन्।
1: फेरि उहाँको त हो, उहाँमा गृहमन्त्रीमा मेच्योरिटी छैन, म साँच्चै भन्छु. उहाँले पुलिसिङ भन्ने बुझ्नु भएकै छैन. पुलिस के हो, एउटा उमेर पनि होला, एउटा अनुभवले पनि होला होइन. र अर्को मान्छेको बानी पनि हुन्छ कि कति कोही के हुन्छ भनेपछि सानो उमेरमा पनि व्यक्तिमा तपाईँ मेच्योरिटी देख्नुहुन्छ होइन र उहाँमा त्यो मेच्योरिटी देख्दैन म उहाँले माहौल बनाउनु भएको छ यो प्रहरीलाई उहाँले माहौल बनाउनु भएको छ सुरक्षा निकायहरूलाई होइन अहिले त यो घटना भविष्यमा यो अरू किसिमका ठुला घटना भयो भने पनि अचम्म मान्नु चाहिँ पर्दैन जुन किसिमले उहाँले प्रहरी या तपाईँको सशस्त्र प्रहरी होला या तपाईँको यो जिल्ला प्रशासन भनेको त स्थानीय प्रशासन पनि उहाँको जिम्मामा छ नि त उहाँले बुझ्नु भएको छ नि यसो ग्राभिटी बुझ्नु भएको छ
0: मल्लज्यू यो कुरा चाहिँ जस्तो हामीले विभिन्न ठाउँमा भन्दै आएको यहाँहरूले पनि भन्दै आउनु भएको कि चैत 15 को घटनामा संयमता नअपनाएका कारण र राजनैतिक नेतृत्व जिम्मेवार नभएका कारणले प्रहरीको नेतृत्व सहित राजनैतिक नेतृत्व जिम्मेवार नभएका कारणले भदौ 23-24 को घटना भयो र तत्पश्चात प्रहरीको रिफर्मको विषय उनीहरूको आत्मबलको विषय भीड़ नियन्त्रणका लागि तालिमको पर्याप्त तालिमको विषय राजनैतिक नेतृत्वको दबाव र प्रभावको विषय लगायतका विषयहरूमा कैयन प्रश्नहरू उठे र जेएनजी आन्दोलन पश्चात बनेको सरकारले कम्तीमा यतिका विषयहरू बुझेर प्रहरीलाई कसरी स्वतन्त्र बनाउने कसरी तालिम प्राप्त बनाउने कसरी अनुभव उसमा हान्ने अनि गोलीगट्टादेखि लिएर हाम्रा हात हतियारहरू जो छन् तिनीहरूको कसरी व्यवस्थापन गर्ने भीड़ नियन्त्रणको शैली कसरी सिकाउने लगायतका जे प्रश्न उठेका थिए ती प्रश्नहरू कम्तीमा नयाँ सरकार बनिसके पश्चात हाम्रो प्रहरी अझ सबल भएर आउला भन्ने आम अपेक्षा थियो त्यो अनुसार चाहिँ कति प्रगति हुन सक्यो भन्ने लाग्छ तपाईँलाई
1: होइन के पनि भएको छ मलाई किन लाग्दैन भनेपछि 80-100 दिनमा कसैले इकोनोमी सम्बन्धी लेखे होइन यो अर्थशास्त्रीहरूले अर्थशास्त्र सम्बन्धी लेखे के गरे के भयो उपलब्ध गरेर विभिन्न लेख्दाखेरि मैले सुरक्षा र नेपाल प्रहरी भनेर मेरो लेखै छ एउटा तपाईँ यो सैदिनमा के कहीँ के भन्छ उच्चारण गरेको छैन किनकि सुरक्षा निकाय भनेको तपाईँको फ्रन्टलाइन एजेन्सी हो कि त्यो विकाससँग पनि जोडिन्छ त्यो निर्माणसँग पनि जोडिन्छ अपराधका प्रवृत्तिहरू चेन्ज भइरहेछन् प्रहरी तपाईँ यो के भन्छ प्रविधिको रूपमा होला या प्रविधि तपाईँको यो प्रहरी रिसोर्सेसको रूपमा होला एकदमै छिचिएको छ त्यो कुरा हामीले कहीँ हेर्नु पर्दैन प्रहरी प्रमुखको पिकमी जो तपाईँले अभिव्यक्ति देख्नुहुन्छ नि त्यो हो कि तिरस्ते छैन यतातिर ध्यानै छैन उहाँहरूको उहाँहरू चाहिँ यो पपुलिस्टमा रमाउँदाखेरिको समस्या हो कि
0: देशको गृहमन्त्री पनि पपुलिस्ट बनिदिने देशको प्रहरी प्रमुख पनि पपुलिस्ट बनिदिने कहीँ गएर रोएको छ कहीँ गएर हाँसेको छ कमेडीमा गएको छ के गरेको छ यस्ता गतिविधिले प्रहरी झन छवि धुमिल हुँदैछ
1: होइन त्यो चाहिँ होइन प्रहरीको के हो भनेपछि समाजसँग जोडिनुपर्छ भन्ने हिसाबले उहाँ चाहिँ कुनै कार्यक्रममा जानुभएको हो त्यसलाई मान्यता लिँदैन होइन उहाँ चाहिँ रुनुभयो या ऊ गर्नुभयो त्यो चाहिँ मनबाट निस्केको हो कि उहाँले रोक्न सक्नु भएन मैले तपाईँले भने जुन तपाईँले पनि भन्नुभयो मैले थपेँ भने समस्याहरू छन् है यो रिसोर्सेसको समस्या फाइनेन्सको समस्या अर्कोतिर फेरि यो बजेट कटौतीका कुराहरू आइरहेछन् संख्या थपिरहेछ पपुलेसन थपिरहेछ अपराध थपिरहेछ होइन त्यतातिर ध्यान नदिँदाखेरिको समस्या हो किनकि समस्या छ एकतिर र यो सरकारै मैले हेर्दै तपाईँको पब्लिकमा रमाएको छ कि यो भइकेरा छ नथपाएको अवस्था जस्तो लाग्छ मलाई
0: ओके केही दिन अघि मात्र प्रहरीको प्रमुखले संसदीय समितिमै गएर नेपालका तराई खास गरी भारतसँग सीमा जोडिएका नाकाहरूमा विभिन्न देशका व्यक्तिहरू अनधिकृत व्यक्तिहरू आएर त्यहाँ उनीहरूको सक्रियता बढ़ेको भन्ने एउटा रिपोर्ट सार्वजनिक गर्नुभएको थियो त्यसको प्रभाव अहिलेका घटनाहरूमा केही छ भन्ने तपाईँलाई लाग्छ
1: किन नहोला भन्न सकिँदैन किनकि जुन सुनसरी लगायतका तराईका केही जिल्लाहरूमा बाहिरका शरणार्थीहरू आएर जुन बसोबास गरिदिने लगायतका जुन त्यो अनडकुमेन्टेड भनौँ न मेरो
0: यहाँको मुस्लिम बस्ती पनि भारतबाट बसाइ सरेर आएको भनेर
1: हो अनडकुमेन्टेड व्यक्तिहरू आएर बसिदिने त्यो हुँदाखेरि के हुन्छ भनेपछि कुन उद्देश्यको लागि व्यक्ति आएको हो राम्रो उद्देश्य सबै त खराब छैनन् भन्छु म तर त्यसभित्र पनि केही व्यक्ति तपाईँको आपराधिक उसका होलान् कुनै केही नेटवर्कसँग जोडेका होलान् होइन अब त्यस्ता व्यक्तिहरू यदि आउँछन् भनेपछि त्यो त च्यालेन्ज हो नि त
0: अनि हिजो सेना परिचालन भइसके पश्चातको एउटा स्थिति हामीले आजसम्मका आन्दोलनहरू केही रियर घटना बाहेक सेना निस्किसकेपछि कम्तीमा माहौल शान्त हुने स्थिति बन्थ्यो हिजो चाहिँ सेना निस्किसके पश्चात पनि मानिसहरूले तोडफोड प्रदर्शनको क्रम कर्फ्यू लगाइएको क्षेत्रभित्रै पनि जारी राखे यो अवस्था चाहिँ किन आएको हो
1: किन यो मनोविज्ञान तपाईँको यो 24 गतेको मान्छेले फरक फरक किसिमले गर्छन् होइन मेरो दृष्टिकोणमा के हो भनेपछि जुन 23 गते जुन घटना भयो जुन गोली लागेर व्यक्तिहरू मरे संचार माध्यम र तपाईँको सोसियल मिडिया यसरी आए कि त्यो गलत सही आफ्नो ठाउँमा छ त्यो म त्यसमा जान्दैन उनीहरूले सही गरेको त पनि भन्दैन म फेरि यसरी आइदियो कि सुरक्षा निकाय डिफेन्सिभ हुनुपर्ने अवस्था आयो र त्यसले गर्दा के भयो 24 गते घटना जुन हामीले देख्यौँ नि सुरक्षा निकाय नै जमिनमा नदेखिने कारण चाहिँ मनोविज्ञानिक कारण हो कि त्यो फेरि के भइदियो भने फेरि के क्याजुअलिटी हुन्छ कि त्यसको जिम्मा लिनुपर्छ कि भन्ने भयो र अहिलेको अवस्था पनि त्यो मनोविज्ञानले अहिलेसम्म तपाईँको त्योभन्दा बाहिर जान सकेको छ जस्तो मलाई चाहिँ लागेन
0: भनेको 24 गते आउन नसक्ने सेना आज आउने भन्ने कोणबाट जो आक्रोश जस्तो पनि एउटा हुन नहुने विषय हो यो तर सोशल मिडिया हेर्दाखेरि स्थानीयहरूको पनि भनाई सुन्दाखेरि केही त्यस्तो देखिन्छ त्यसले काम गरेको
1: होइन त्यो होइन यो मनोविज्ञान तपाईँको कहीँ केही हामीले के एक्सन गर्दाखेरि फेरि क्याजुअलिटी बढी भइदिन्छ कि भन्ने कारणले गर्दा तपाईँ 24 गते घटना भयो नि त त्यसले गर्दा तपाईँले हेर्नु भयो प्रहरीहरू छ कति आफ्नो युनिटै छोडेर पनि हातहतियार छोडेर पनि बाहिर गए होइन र त्यो मनोविज्ञानबाट फेरि सेना पनि बाहिर छ जस्तो मलाई लाग्दैन जुन योभन्दा पहिला सेनाको बारेमा पनि हामीले जुन भन्यौँ मलाई अन्यथा लाग्दैन त्यो त्यो मनोविज्ञानले पनि कहिले काहीँ काम गर्छ त्यो मनोविज्ञानले पनि काम गर्छ अहिले पनि मनोविज्ञानले त्यो काम गरेर होला तर अवस्था बिग्रेको अवस्थामा अब सरकारले घटना नियन्त्रण गर्नको लागि सेना खटाएको छ त्यसलाई चाहिँ अन्यथा लिनुहुन्न भन्छु म जुन किसिमले हामीहरू कुरा गरेर चाहिँ 24 गते नगर्ने अहिले गर्ने ठिक छ त्यो घटना त भइसक्यो त्यसबाट लिएर अहिले सेनाले त्यसलाई नियन्त्रण गर्नको लागि नै बाहिर आएको छ नि त नियन्त्रण गरोस् भन्छु म यो अन्यथा नजाओस् घटना भन्छु म
0: त्यो त सबै पक्षको संयमताको विषय पनि भयो सेना मात्र होइन स्थानीयदेखि लिएर दुवै पक्ष जो जोको बीचमा घटना भएको भनिएको छ सरकारले आधिकारिक रूपमा त भनेको छैन तर दुई धर्म हिन्दू र मुस्लिम समुदाय बीच हो भनेर भनिएको छ सबै पक्षले सतर्कता अप्नाउन आवश्यक भयो
1: मैले तल्लोताबाट अब तपाईँ त्यो धार्मिक गुरूहरू होलान् उनीहरूले तपाईँको यो त धार्मिक विषयबाट सुरु भएको हो नि त यो साउन महिना भन्न साथै के बुझिन्छ भने यो धार्मिक विषयबाट सुरु भएको हो होइन त्यसले गर्दा यसमा धार्मिक गुरुहरू पनि जोडिन्छ उहाँहरूले पनि शान्ति गर्नु पर्यो त्योपछि स्थानीय तहका नेताहरू होलान् उनीहरू पनि लाग्नु पर्यो कम्युनिटीका लिडर्सहरू होला उनीहरू पनि लाग्नु पर्यो सबै लागेपछि मात्रै हुने हो नि त यो त्यसले गर्दा सबैको आफ्नो ठाउँमा जिम्मेवारी छ अब सुरक्षा निकाय भनेको तपाईँको घटना फेरि एस्केलेट नहोस् त्यो नियन्त्रण गर्नको लागि हो नि त र मलाई के लाग्छ यो बिचमा तपाईँको प्रशासनको जिम्मा हुन्छ अब सिडिओ चेन्ज गरिदिएको छ तुरन्तै होइन अब उनीहरू पनि विषयबाट सुरु भएको हो नि त यो साउन महिना भन्न साथै के बुझिन्छ भने यो धार्मिक विषयबाट सुरु भएको हो होइन त्यसले गर्दा यसमा धार्मिक गुरुहरू पनि जोडिन्छ उहाँहरूले पनि शान्ति गर्नु पर्यो त्योपछि स्थानीय तहका नेताहरू होलान् उनीहरू पनि लाग्नु पर्यो कम्युनिटीका

0: होस् भन्ने विभिन्न तहको जिम्मेवारी सबैले चाहिँ निभाइ निभाउनुपर्छ भन्छ।
1: हस्, यहाँको महत्वपूर्ण समय सम्वादका लागि धन्यवाद।
0: हस् धन्यवाद। हस्
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल। उहाँसँग मैले सुनसरीको देवानगंज घटनामा जे जे विषयहरू उठे, जे जे यो प्रश्नका विषय बनेका छन्, ती विषयमा केही उहाँबाट खुल्दुली मेटाउने प्रयत्न गरे। सुनसरी र दुबईमा आज 8:30 बजे त्यहाँ सद्भाव र्यालीको पनि आयोजना गरिएको छ, जुन दुई पक्षका बीचमा एउटा विवादको स्थिति बन्यो र त्यसले उग्र रूप लिँदाखेरि एकजनाको ज्यान पनि गएको अवस्था छ, धेरै मानिसहरू घाइते हुनुभएको छ। यो घटनाको सहज रूपमा यसलाई साम्य पार्नका लागि प्रहरी वा सेना निस्किएर मात्र हुँदैन, यसका लागि आम सर्वसाधारणको तहबाट, त्यो समाजमा जो जो, त्यो समुदायमा जो जो बस्छन्, उनीहरूको सद्भावबाट नै यो हुने भएका कारणले हामी पनि आग्रह गर्न चाहन्छौ कि त्यो क्षेत्रमा शान्ति कायम गर्नुपर्ने आवश्यकता छ, उग्र हुनुपर्ने आवश्यकता छैन, त्यो घटनालाई लिएर अरू जिल्लामा प्रदर्शन गर्नुपर्ने आवश्यकता छैन, किनभने मिलेर बसेको समाज मिलेरै बस्नुपर्छ। यसलाई थप ठूलो अरू जिल्लामा पनि प्रदर्शन गरेर शक्ति प्रदर्शन गराउने यो घटना होइन, त्यसकारण यसमा सबैजना सचेत बन्नुपर्छ र विभिन्न ठाउँहरूमा आज सद्भाव र्यालीको पनि आयोजना गरिएको छ, बरू त्यस्ता र्यालीहरूमा सहभागी हुने र सामाजिक सद्भाव कायम राख्नेतर्फ सबैको ध्यान जानुपर्छ, त्यसमा सबै संयमित बन्नुहोला भन्ने आग्रह गर्दै आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने सुरेश पौडेललाई धन्यवाद। म धर्मराज भट्ट बिदा हुन्छु। नमस्कार।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: यस टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुड़ा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर, हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन्। छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: होला

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढ़ाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट र विशेष गरी कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा पनि एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौटी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज चेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढ़ाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजनीति 2083 साल साउन महिनाको आज 12 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 28 तारीक, सक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, दिल्लाथ रौद्र नामक सम्वत्सर, दक्षिणायन वर्ष ऋतु। आज मंगलबार रहेको छ आषाढ शुक्ल पक्ष, तिथि रहेको छ आज चतुर्दशी, तिथि रहेको छ यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र, योगमा रहेको छ विष्कुम्भ योग रहेको छ, कर्णमा रहेको छ वणिज कर्ण रहेको छ, चन्द्रमा धनु राशिमा श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज मित्र योग रहेको छ। आज बिहान विशेष गरी सूर्योदय बिहानको ठिक 5:25 भयो भने सन् सूर्यास्त 6:54 हुनेछ र आजको दिनमा घड़ी 13:29 रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग जस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय अशुभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको अशुभ समय यानि कि आजको काल समय भनिरहेको छ दिउँसोको 1:51 36 सेकेन्डदेखि दिउँसोको 3:32 आज काल बेला रहेको छ भने, आजको शुभ बेला रहेको छ दिउँसोको 3:32:59 विशेष गरी साँझको 5:14:20 आज शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ, विशेष गरी लाभ बेलाको समय रहेको छ बिहानको 10:28:51 विशेष गरी दिउँसोको मध्याहको 12:10:14 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब नेपाल रहेको छ आजका दिन
तपाईँको कहाँ कसरी के गरेर व्यतिरहन्छ मेषादि बाह्र राशिफल, त्यो भन्दा पहिला आजको ग्रह गोचर। ग्रह गोचरमा सूर्य कर्कट राशिमा, विशेष गरी चन्द्रमा धनु राशिमा, मंगल वृष राशिमा, बुध वृष राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि धनु राशि आउँछ, नाम आउँछ उत्तर पूर्व फाल्गुनीको तेस्रो चरण नाम आउँछ, फडिन्द्र अथवा फालकुमारी फाल्गुकुमारी यस्ता नाम आउँछ, मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरायौं र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर

0: मेष राशि।
1: मेष राशि होने का आज का दिन व्यवसाय में लगने होला विशेष फायदा होने तारीफ का काम करते लोकप्रियता हासिल कर सकता उपलब्धि को स्तर प्राप्त होते जाने वाले प्रत्याशित नतीजा उत्साह जगाने भाग्य विभिन्न अवसर जुड़ाने मेहनत ने सफलता को उचाई में पुर्याने सानो पर्यटन सजिले लक्ष्य पुग्न सकता दिगो फायदा होने काम में जग बसाने मौका समेत मिलने खाले योग बने राशि मेषलाई आज को दिन विशेष देखिए। वृष राशि उनीहरुका आज को दिन अस्वस्थ शरीर लिएर काम में जुट्न पर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानी में जोखिम बढ्न सक्छ। गोपनीयता भंग होने के साथ ही धन बाहिन सक्छ। बाध्यात्मक परिस्थिति इच्छा शक्ति कुंठित हुँदै जाँदैछन्। आफ्ना कमजोरी को फायदा उठाने सक्रिय रहनेछन्। स्वास्थ्य का लागि आहार विहार में समय ध्यान पुर्याउनु होला। नतीजा सच्याउन काम देखाउनु पर्ने खालको योग भनी राशि वृषलाई आज को दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरुका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखरता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछन्। उपहारले उत्साह जगाउनेछ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनसँगको साथले उत्साह जगाउनेछ। तर आमदानी भइरहे पनि फजर खर्च बढ्नेछ। विलासितामा धन संग्रह गर्नुपर्ने परिस्थिति समेत आउला। वाद विवादमा अघि नसर्दा नै राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरुका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेर अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काम फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक सदन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम शुरू हुन सक्छ। प्रतिस्पर्धीहरू किर्न लाग्दै जाँदैछन् भने मुद्दामा पनि आफ्नो पक्षमा विजयको सम्भावना राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
0: सिंह राशि
1: उनीहरूका लागि आजको दिन मेहनत गर्दा लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उचितै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा पनि फाइदै फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीहरूको साथले उत्साह समेत जगाउने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
0: कन्या राशि
1: उनीहरूका लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढेका आफन्त नजिक्न सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभ चिन्तकलाई साथमा लिएर जुट्नुहोला। महत्वाकांक्षी योजना सम्पादन हुने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार समय प्राप्त गर्ने समय रहेको छ। तर पहिलेका सहयोगहरू प्रतिस्पर्धाको रूपमा देखा पर्न जानेछन्। प्रतिद्वन्दीहरू बढ्दै जानेछन् भने लाभांश पनि बढिन सक्छ। रोकिया काम दोहार प्रदान गर्नु पर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभमा सफल हुने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन तारिफको काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुँदै जाँदैछन्। मेहनतले सम्मान स्थान दिनुहुनेछन्। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ, विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्। धन तथा ज्ञानको भण्डार पनि बढ्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन काम बढ्नुको साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। बिछोडीका आफन्तजनसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। स्वकिलो विलासी वस्तुमा खर्च गराउनेछ। सभा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला। पछिको लागि लगानी गर्ने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। आमदानी बढ्नाले उच्च जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्ने समय रहेको छ। रोकियो काम बन्दै जाँदैछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम गर्न सकिन्छ। खोजी गर्दा आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मिहिनेत गर्दा लक्ष्य अनुसार काम सम्पादन हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन प्रतिश्रुति काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लगनशीलताले कीर्ति पनि ल्याउन सक्छ। विशेष व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन पनि सक्छ। कर्तव्यपरण रहँदै अगाडि बढ्नुहोस्। दिन राशि मिल्नलाई आजको दिन विशेष शुभ रहनेछ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सबै सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी तपाईँले प्राप्त गरिसक्नु भएको छ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने ग्रहण मेला रहेको छ। मैले तपाईँहरूलाई केही समय अगाडि पञ्चकको विषयमा जानकारी गराएको थिएँ। पञ्चक भनेको के हो? पञ्चक भन्नाले त्यसलाई भनिन्छ सरुन पनि भन्ने गरिन्छ। काहीँ काहीँ पहाड़ी क्षेत्रमा सरुन भन्ने पनि चलन रहेको छ। सरुनलाई चाहिँ हामीले पञ्चक भनिन्छ, शास्त्रले पञ्चक भन्छ। पञ्चक चाहिँ तपाईँको पाँच प्रकारका पञ्चक हुन्छन् यसमा विशेष गरी। र पञ्चकको विषयमा धेरैजनाले मलाई मेसेन्जरमा जानकारी गराउनुहुन्छ, भन्नुहुन्छ कि पञ्चक भनेको के हो गुरु, शरण भनेको के हो, यो दुईटा एउटै हुन् कि फरक फरक हुन् कि भनेर भन्नुहुन्छ क्या मलाई। त्यही भएर मैले त उहाँहरूलाई के भन्छु भन्ने विशेष गरी चाहिँ पञ्चक भनेको र शरण भनेको कुरा एउटै हो। यसमा पाँच प्रकारका पञ्चक हुन्छन्। पञ्चक पनि एउटा मात्रै पञ्चक हुँदैन, पाँच प्रकारका पञ्चक हुन्छन्। ती पाँच प्रकारका पञ्चकका फरक फरक कामहरू हुन्छ, होइन? अब हामीले बुझ्ने गरिन्छ पञ्चक पर्यो भने पञ्चकभित्र कसैको मृत्यु भयो भने चाहिँ दाह संस्कार गर्न हुँदैन, अथवा पञ्चकको विधि शान्ति गराएर दाह संस्कार गर्नुपर्छ भन्ने पनि हुन्छ। यसमा मृत्यु पञ्चक भन्ने छुट्टै हुन्छ, होइन? त्यो मृत्यु पञ्चक कुन दिन पर्दछ, कुन नक्षत्रलाई चाहिँ पञ्चक भनिन्छ, यो विशेष गरी चाहिँ हाम्रो पञ्चक भनेको पाँचवटा नक्षत्रलाई पञ्चक हामीले भन्न सकिन्छ। यसमा म तपाईँलाई विशेष गरी चाहिँ आजको ज्योतिष वास्तु कार्यक्रममा म के सन्देश तपाईँलाई दिन चाहन्छु भने विशेष गरी चाहिँ पञ्चकको महत्व र यस अवधिमा गर्न हुने अथवा नहुने कार्यको विषयमा विस्तृत रूपमा जानकारी भने म तपाईँलाई गराउँछु। मैले केही दिन अगाडि पनि मैले भनेको थिएँ तपाईँलाई, आज फेरि धेरैजनाले बुझ्नु भएन अथवा उहाँले चाहिँ भन्नुभयो मेरो छिमेकीले सुन्नु भएछ मैले सुन्न पाइने कुरो कार्यक्रममा लौनु एकचोटि कृपा गर्नुहोस् भन्नुभएको छ। अब उहाँको साथसाथै सम्पूर्ण श्रोताहरू म फेरि पनि दोहोऱ्याउन चाहन्छु पञ्चक भनेको के हो भन्ने विषय विशेष गरी चाहिँ पञ्चक भन्नाले चन्द्रमाले कुम्भ र मीन राशिमा वरण गर्ने पाँच दिनलाई जनाउँदछ। विशेष गरी चन्द्रमाले कुम्भ राशि र मीन राशिमा जब चन्द्रमा पर्दछ त्यो दिनदेखि पञ्चक शुरू हुन्छ। कुम्भ राशिदेखि शुरू भएर मीन राशिको बीचमा मीन राशिमा सकिन्छ पञ्चक। जब मेष राशि लाग्दछ चन्द्रमा तब तपाईँको सकिन्छ पञ्चक सकिन्छ। अब यसरी पनि बुझ्न सकिन्छ तपाईँले फेरि यसमा तपाईँको विशेष गरी चाहिँ धनिष्ठा शतभिषा अनि त्यसपछि पूर्व भाद्रपद उत्तर भाद्रपद अनि रेवती यी पाँचवटा नक्षत्रलाई पनि हामीले पञ्चक भनिन्छ। फेरि यी पाँचवटा नक्षत्र तपाईँको चाहिँ चन्द्रमा कुम्भ राशि र मीन राशि जहिले हुन्छ त्यही बेलामा ठ्याक्कै मिल्छ, यस्तो मिलेको हुन्छ यो चाहिँ, यसलाई हामीले पञ्चक भनिन्छ। यी पाँच नक्षत्रको योग फलले पाँच दिनको पञ्चक बन्दछ। ज्योतिष शास्त्र अनुसार विशेष गरी पञ्चकलाई अशुभ तथा संवेदनशील कालको रूपमा पनि मानिन्छ, यो राम्रो होइन पनि भनिन्छ। किनकि यो समयमा चन्द्रमा जल तत्व र वायु तत्वसँग गहिरो सम्बन्धमा रहन्छ, जसले मानिसका मानसिक पारिवारिक तथा सामाजिक काममा प्रभाव पार्ने विश्वास गरिन्छ। यो समय त्यति राम्रो हुँदैन। चन्द्रमा जब तपाईँको चाहिँ विशेष गरी कुम्भ राशि र मीन राशिमा प्रवेश गर्नुहुन्छ त्यो समयमा चाहिँ चन्द्रमाको तत्व जल तत्व र वायु तत्व तपाईँको चाहिँ पानी र चाहिँ तपाईँको हावा तत्वमा विलय भयो चाहिँ गहिरो सम्बन्धमा रहेको हुन्छ चन्द्रमा, जसले गर्दा मानसिक र सामाजिक पारिवारिक काममा प्रभाव पार्ने असर पार्ने पनि भनिन्छ। पञ्चकलाई विशेष गरी पाँच प्रकारका पञ्चक हुन्छन्। पाँच प्रकारका पञ्चकलाई विशेष छुट्टी आएको छ। एक नम्बरमा धनपञ्चक भनिन्छ। कुन नक्षत्र धनपञ्चक भनिन्छ भन्दा धनिष्ठा नक्षत्रलाई धनपञ्चक भनिन्छ, अनि त्यसपछि शतभिषा नक्षत्रलाई रोग पञ्चक भनिन्छ। पञ्चक पाँच प्रकारका हुन्छन् भनेको थिएँ नि मैले, लय एउटा पञ्चक धनपञ्चक, दोस्रो नम्बरमा चाहिँ रोग पञ्चक, तेस्रो नम्बरमा पूर्व भाद्रपद नक्षत्रको लागि चाहिँ राजा पञ्चक भनिन्छ, अनि उत्तर भाद्रपद नक्षत्रको लागि चाहिँ मृत्यु पञ्चक भनिन्छ, होइन? अनि रेवती नक्षत्रको पञ्चकलाई चोर पञ्चक भनिन्छ। हरेक पञ्चकले गरेका कामको परिणाममा आफ्नो असर पार्ने मान्यता रहेको छ कि
पाँच जुनसुकै पञ्चक पनि नराम्रो हुन्छ अथवा राम्रो हुन्छ भन्ने कुराहरू हुँदैन। पञ्चकमा गर्न हुने काम निषेधित कार्यहरू विशेष रहेको छन्। विशेष गरी घरको छाना ढडान गर्ने अथवा घर छाउने, पहिला पहिला शरण पर्या छ, घर छाउनु हुँदैन, शरण चाहिँ छरेर चाहिँ घर छाउनु पर्छ भन्थे, आजभोलि टिन लगाउन थाल्नुभयो अथवा ढडान गर्न थाले, हाम्रा श्रीय श्रोताले थाल्नु भएको छ। घर कोठ बनाउन नहुने कामहरू गर्न नहुने भनिन्छ। घरको कोठाको छाना चाहिँ विशेष गरी चाहिँ बनाउन नहुने, छाना ढडान गर्न नहुने, टायल काठ बिछाउन नहुने, पञ्चकमा गर्न नहुने चाहिँ गर्न नहुने भनेर सुझाव दिएको छ। कारण यसले परिवारमा विवाद, आर्थिक खर्च बढाउनेछ, अस्थिरता ल्याउने भनेर भनिन्छ। विशेष गरी पञ्चकमा हामीले गर्न नहुने कार्य भनेको चाहिँ पञ्चकमा दक्षिण दिशाको यात्रा प्रतिकूल मानिन्छ, यो गर्न हुँदैन। कारण स्वास्थ्यमा समस्या बाधा उत्पन्न हुने हाम्रो विश्वास रहेको छ। विशेष गरी चाहिँ हाम्रो पञ्चकको समयमा काठ दाउरा ठूलो भण्डारण नगर्ने, परम्परा अनुसार पञ्चकमा घरमा सबै काठ दाउरा घाँस जम्मा गर्न निषेध गरिएको छ कि घाँसहरू ल्याएर जम्मा गर्न हुँदैन। दिनदिनै काटेर दिनदिनै हाल्न हुन्छ, जम्मा पारेर दुई तिन दिनलाई एकैचोटि जम्मा गर्नु हुँदैन। कारण के हुन्छ भन्दा आगलागी वा विवादको जोखिम बढ्दछ, यसरी छुट्याएको छ। यस्तै गरी मृत्युको पञ्चक अन्त्येष्टि होइन, अन्त्येष्टि गर्न कुनै पनि मृत्यु पर्दछ यो समयमा भने कुश पञ्चक वा पञ्चक शान्ति पूजा गरेर मात्र दाह संस्कार गर्नुपर्ने हुन्छ। बुझ्नुभयो, न त परिवारमा पाँच सदस्यलाई क्षति पुग्ने भन्ने विश्वास रहेको छ। त्यही भएर चाहिँ तपाईँको कुशको चारवटा लास बनाइन्छ अनि एउटा मृत्यु भइहाल्यो होइन, अनि पाँचवटा बनाएर एकै एउटै चितामा राखेर चलाउने पनि चलन छ। नियममा चाहिँ फरक फरक चिता राख्नु, साना साना चिता भए पनि फरक फरक राखेर पाँचवटा तपाईँको चाहिँ दाह संस्कार गर्नु भनेको छ यसमा चाहिँ। यस्तै गरी बिस्तारै उमेर बढ्दै गएसँग कपाल काट्ने, घर परिवर्तन गर्ने कामहरू पनि गर्न हुँदैन। पञ्चकमा नयाँ घर प्रवेश गर्नबाट हामी टाढा रहनुपर्छ। घरमा सर्ने, सुत्केरीलाई घर ल्याउने काम पनि असहज रूपमा हामीले मान्न सकिन्छ। विशेष गरी चाहिँ विशेष गरी पञ्चकमा गर्न हुने काम चाहिँ के गर्न हुन्छ पञ्चकमा भन्दा, नित्य नियमित पूजा, हवन, जप, ध्यान गर्न हुन्छ। जस्तै गायत्री मन्त्र जप गर्नुहुन्छ, नित्य कसैले हवन गर्नुहुन्छ नित्य हवन गर्नुहुन्छ, नित्य नियमित पूजा पाठहरू गर्नुहुन्छ, सामान्य कृषि कार्य दैनिक श्रम भनेको दिनदिनै कृषिहरू गर्दै हुनुहुन्छ भने दिनदिनै कार्य गरिरहनु भएको छ भने त्यो काम रोकिँदैन। व्यवसाय अफिसका नियमित कामहरू, व्यापार व्यवसाय फ्याक्ट्रीहरू सञ्चालन भइरहेका छन् भने त्यसलाई रोक्नु मिल्दैन, रोक्नु पर्दैन। पठन पाठन यात्रा दक्षिण बाहेक दक्षिण दिशातिर यात्रा गर्न हुँदैन। पठन पाठन पनि यो समयमा गर्न मिल्छ, दक्षिण बाहेक अरू यात्रा गर्न मिल्छ। देव कार्य, दान पुण्य, व्रत उपवास भनेको कसैले एकादशी व्रत, कसैले सोमबारको व्रत, कसैले मंगलबारको व्रतहरू राख्नुहुन्छ भने पनि यो समयमा गर्न मिल्दछ भनेर पञ्चकले भनेको छ। वास्तुका सुधारात्मक उपायहरू पनि हामीले गर्न मिल्दछ। ज्योतिष शास्त्रले पञ्चकलाई कर्म विवेक प्रकट गर्ने समय मान्छ। यसले ठूलो जोखिमयुक्त काम भन्दा शान्त सजग भएर दैनिक काम गर्न उत्तम पनि मानिएको छ। यसमा विशेष गरी अब पञ्चकको शान्ति गर्नुपर्दछ। पञ्चक शान्ति गर्ने विधि चाहिँ यदि केही गर्नुभएको छ भने कुशको पञ्चक विधि शान्ति गर्ने, राम नाम जप गर्ने, गायत्री मन्त्रहरू जप गर्ने, पञ्चक पञ्चदेव पूजा गर्ने अथवा चाहिँ विशेष गरी चाहिँ पञ्चदेव भनेको पूर्व भारत र उत्तर भारत नक्षत्र शान्ति गरेर काम पनि गर्न सकिन्छ। विशेष गरी चाहिँ अब पाँच प्रकारका पञ्चकहरू विभाजन गरेका छन्। मैले भनेको थिएँ नि तपाईँ अघि पाँच प्रकारका पञ्चकहरू चाहिँ विशेष गरी चाहिँ पञ्चकलाई केवल पाँच दिन मात्र भनिँदैन। विशेष ज्योतिष शास्त्रमा यी पाँच दिनलाई पाँच भिन्न भिन्न स्वभावका रूपमा पनि वर्णित गरिन्छ। यी पाँच प्रकारका पञ्चकले मानिसका कार्य, फल कार्य, समय, दैनिक जीवनमा हुने परिणामलाई फरक फरक ढंगले प्रभाव पारेको हुन्छ। त्यस्तै गरी धन पञ्चकमा के हुन्छ भन्दा, मैले अघि तपाईँलाई भनेको थिएँ पञ्चक पाँच प्रकारका हुन्छन् भनेर, अब म तपाईँलाई वर्णन गर्छु धन पञ्चकको विषयमा। अब यो
पञ्चक आर्थिक विषयसँग सम्बन्धित मानिन्छ यो धनपञ्चक चाहिँ। विशेष गरी धनपञ्चकमा आर्थिक विषयसँग सम्बन्धित रहेको छ। पैसासँग जोडिएको काम कुनै पनि ठूलो लगानी, फ्याक्ट्रीहरूमा लगानी, घर घडेरीमा लगानी, घर घडेरी बैनबाट, भैँसीहरू बैनबाट अथवा किनेर लिएर आउन यो समयमा हुँदैन। ठूला ठूला लगानीहरू, गाडी खरिद गर्न हुँदैन, पसल व्यापार व्यवसायमा लगानी गर्न हुँदैन, ठूला ठूला जस्ता लगानी गर्न हुँदैन। जोखिम कारोबार, ऋण लेनदेन गर्न विशेष गरी सजग रहनुपर्छ। ऋण कसैलाई दिनु हुँदैन, कसैसँग ऋण पनि लिनु हुँदैन। यस्तै ब्याङ्कसँग पनि हामीले ऋणहरू यो पञ्चकको समयमा लिन हुँदैन। कुन पञ्चकमा भन्दा धन पञ्चकमा लिन हुँदैन। यस अवधिमा अनावश्यक खर्च हुन्छ, धन हानि, आर्थिक उताप चढाव हुने हाम्रो मान्यता रहेको छ, धर्मशास्त्रले भन्दछ। यो समयमा लिनुभयो भने कुन पञ्चकमा? धन पञ्चकमा विशेष गरी चाहिँ। तर नियम, सावधानी र योजना सहित गरिएको काम सजिलै सम्पन्न पनि हुने गर्दछ। यसलाई विशेष सावधानी अप्नाएर गर्नुपर्ने कुराहरू पनि रहेको छ। जस्तै रोग पञ्चक, यो पञ्चकलाई स्वास्थ्यमा असर पार्ने कालका रूपमा पनि हामीले लिन सकिन्छ। यसलाई भनिन्छ रोग पञ्चक दोस्रो पञ्चकलाई। शरीर कमजोर हुने, पुराना रोग चर्किन सक्ने, विशेष गरी इन्फेक्सनहरू हुन सक्छ यो रोग पञ्चकमा। ससाना चोटपटक हुने जोखिम पनि हुन सक्दछ। परिवारमा पनि स्वास्थ्य सम्बन्धी कुनै चुनौतीहरू बढ्न सक्ने मान्यता पनि रहेको छ। यसले धेरै जोखिमपूर्ण शारीरिक काम, ठूलो अपरेशन, अत्यधिक यात्रा आदिमा ध्यान दिनु उचित हुनेछ। यो समयमा अपरेशन गर्नु हुँदैन। साना साना घाउ चिर फार पनि गर्नु हुँदैन। पिलोहरू आएको छ भने यो रोग पञ्चकको समयमा गर्नु हुँदैन। शरीरमा पुराना चोटहरू रहेका छन् भने पनि यसलाई विशेष सावधान हुनुपर्दछ भनेर भनेको छ। अब अर्को नम्बरमा आउँछ, तीन नम्बरमा राजपञ्चक। सुन्नुहोस् है, तपाईँले बुझ्नुहोस् एकदम। मैले तपाईँलाई सक्दो तरिकाले बुझाउने गरी कोसिस गरेको छु। पञ्चक पाँच प्रकारका हुन्छन्। अब तेस्रो नम्बरको पञ्चक हो राजपञ्चक। यो पञ्चक चाहिँ शासन, पञ्चायन, नेतृत्व, सरकारी कामसँग सम्बन्धित रूपमा मानिन्छ। सरकारी कार्यका कार्यमा महत्वपूर्ण काम, निवेदन, अनुमति, कागजी प्रक्रियालाई ढिला वा बाधा आउने सम्भावना हुन्छ। यो राजपञ्चकको बेलामा कुनै कार्यलाई यातायातहरू कुनै गर्नु भएको छ, तपाईँले सरकारी काम कार्यहरू गर्न खोजिराख्नु भएको छ, निवेदनहरू दिन खोजिराख्नु भएको छ भने यो पञ्चकमा नदिएको राम्रो। राजपञ्चकमा तपाईँलाई राजपञ्चक कुन दिन आउँछ, के दिन आउँछ थाहा नहुन सक्छ, होइन? त्योभन्दा राम्रो पञ्चकभरि नगर्दा राम्रो हुन्छ। कागजी प्रक्रियामा यो गर्नुभयो भने ढिलो आउँछ अथवा बाधा आउँछ, कसैले रोक दिन पनि सकिन्छ, हामी अगाडि बढ्न नसक्ने, हाम्रा कार्यहरू सिद्ध नहुने कुराहरू पनि हुन्छ यसमा चाहिँ। अनि यसबाट विवादहरू पनि उत्पन्न हुन सक्छ, झै झगडा मनमुटाव हुन सक्छन्, झन्झट आइलाग्न सक्छ, ढिलाइ सुस्ति हुन सक्छ, निर्णयमा असाध्य ढिला हुने, झमेलाहरू आइलाग्ने, आज हुन्छ भोलि हुन्छ पर्सि हुन्छ भन्ने ढिलो भइराख्ने, विशेष गरी चाहिँ प्रशासनिक उल्झन जस्ता कुराहरू बढ्न सक्ने भनेर यो राजपञ्चकलाई जनाएको छ। तर शान्त धैर्यपूर्वक अघि बढ्दा फाइल काम पूरा पनि हुन सक्छ। अलिकति इमर्जेन्सी परेको छ भने विशेष सावधान अप्नाएर तपाईँले कामहरू गर्न सक्नुहुन्छ भनेर भनेको छ। जस्तै गरी चार नम्बरको पञ्चक हो मृत्यु पञ्चक, हो कि होइन? यो पाँच प्रकार मध्येको सबैभन्दा संवेदनशीलको रूपमा पनि हामीले मान्न सकिन्छ। यसलाई भनिन्छ मृत्यु पञ्चक भनेर हामीले बुझ्न सकिन्छ। यो पाँच प्रकार मध्ये सबैभन्दा संवेदनशीलको रूपमा पनि हामीले मान्न सकिन्छ पञ्चक। र यो पाँच प्रकार मध्येमा मृत्यु पञ्चक चाहिँ असाध्यै खतरा, डर लाग्ने हामीलाई, हो कि होइन? घर परिवार मृत्यु वा दारुण घटना हुन सक्ने हाम्रो विश्वास रहेको छ, धार्मिक विश्वास रहेको छ। पञ्चकमा कसैको मृत्यु भयो भने अनि हरेक वर्ष वर्षमा अथवा वर्ष दिनभित्र पाँचजना अरूको पनि मृत्यु हुन्छ भन्ने हामीले सुनिन्छ। यो कुरो सत्य कुरा रहेछ नि त। शास्त्रले के भनेको छ भन्दा मृत्यु पञ्चक अत्यन्तै संवेदनशील रहेको छ, खतरा रहेको छ, सावधान हामीले अप्नाउनु पर्दछ। यदि कसैको मृत्यु परेको छ भने पञ्चक शान्ति गरेर मात्र दाह संस्कार गर्नु उपयुक्त मानिन्छ। किन दाह किन शान्ति गर्ने भन्दा एउटाको मृत्यु भयो पञ्चकको समयमा सदस्यको भने अरूकोलाई हानि नगरोस्, नोक्सानी नगरोस्। सबैको मृत्यु नै हुन्छ भन्ने कुरा हुँदैन फेरि, हेर्नुहोस् है। मृत्यु समान दुःख पाउन सकिन्छ, दरिद्रता आउन सक्छ, परिवारमा अशान्ति आउन सक्छ, कलह झगडा मनमुटाव हुन सक्छ।
मृत्यु समान दुःख चाहिँ हामीले पाउन सकिन्छ। त्यही भएर पञ्चकको शान्ति गरेर मात्र दाह संस्कार गर्न उपयुक्त मानिन्छ। पञ्चक भनेको शरण होइन, हाम्रा हजुरबाहरूले चाहिँ शरण भन्नुहुन्थ्यो, हाम्रो बुवाहरूले पनि शरणै भन्नुहुन्छ, आजभोलि पनि पञ्चक भन्नुहुन्न, उहाँले शरण परेछ आज भन्नुहुन्छ। परिवारका पाँच सदस्यलाई असर पर्ने चाहिँ विशेष गरी भनाइ पनि परम्परागत रूपमा हामीले सुनिराखेका छ। यो पञ्चकका दिनहरू विशेष सावधानी अप्नाएर सल्लाह सुझाव लिएर गुरु पुरोहितको पण्डितजीहरूको सल्लाह सुझाव लिएर मात्रै काम गर्दा विशेष गरी राम्रो मानिन्छ भनेर मैले तपाईँलाई भने। यो पञ्चकले चोरी हानि चोरी हुन्छ कुन पञ्चकले भन्दा चोर पञ्चक भनेको थिएँ मैले, नोक्सान हुने हानि सम्बन्धी प्रभावहरू हुने पाँचौ नम्बरको पञ्चक। यो पञ्चकले चोरी हानि हुन्छ, दुर्घटनाहरू गराउँछन्, दुर्घटनाहरू बढ्न सक्ने संकेत भन्ने गर्दछ यो चोर पञ्चकले। लामो यात्रा गर्दै हुनुहुन्छ भने नगर्नुहोस्, यो समयमा हानि दुर्घटनाहरू यसले हुन सक्छ, यसमा विशेष तपाईँले सावधान अप्नाउनु पनि पर्ने कुराहरू पनि रहेको छ। विशेष गरी चाहिँ लामा यात्राहरू गर्दाखेरि सावधान भएर अगाडि बढ्नुभयो भने तपाईँहरू यसबाट बच्न सक्नुहुन्छ। विशेष गरी चाहिँ यात्रामा विशेष गरी चाहिँ सामानहरू हराउन सक्छ, यात्रा गर्दाखेरि चाहिँ चोरी हुन सक्छ, घर व्यवसायमा चोरी हुन सक्छ, यो पञ्चकमा ठगी हुन सकिन्छ, हामी कसैले हामीलाई ठग्न सक्छन्, आर्थिक क्षति जस्ता जोखिम पनि हुन सक्ने यो देखाउँछ। यसबाट नयाँ सामान किन्नु हुँदैन, कुनै पनि नयाँ नयाँ सामग्रीहरू किन्नु हुँदैन, महँगो वस्तुहरू किन्नु हुँदैन, सुरक्षित राख्ने विशेष ध्यान दिनुपर्दछ यो पञ्चकमा चाहिँ। विशेष गरी चाहिँ अब विशेष गरी चाहिँ पञ्चक का पाँच प्रकारका पञ्चकका स्वभावहरू अनुसार म तपाईँलाई छुट्याउन चाहन्छु। पाँच नक्षत्रका पाँच पञ्चकहरू धनिष्ठा, शतभेषा, पूर्व भाद्रपद, उत्तर भाद्रपद, रेवती, यी नै पाँच नक्षत्रलाई ज्योतिषमा पाँच प्रकारका पञ्चकसँग सम्बन्धित मानिन्छ। यो कुनै पनि कुन कुन नक्षत्र कुन कुन प्रकारका पञ्चक भन्ने स्पष्ट तारिका पनि मैले तपाईँलाई भनिसकेका छु, एकचोटि फेरि भन्छु, तपाईँले सुन्नुहोस् है। धनपञ्चक भनेको धनिष्ठा नक्षत्रलाई धनपञ्चक भनिन्छ, यसमा धन सम्पत्ति खर्च आर्थिक उतापटाप लगनीमा सावधान हुन्छ, यसमा सब तपाईँहरू विशेष सावधान अप्नाउनु पर्ने हुन्छ यो धनपञ्चकमा चाहिँ। यानि कि धनिष्ठा नक्षत्रको पञ्चकलाई धनपञ्चक भनिन्छ। अब शतभिषा नक्षत्रको नक्षत्रलाई रोग पञ्चक भनिन्छ, यसमा स्वास्थ्यमा असर पार्ने, रोग चर्किने, उपचारमा ढिलाइ हुने, अनि यो समयमा अपरेसन गर्नुभयो भने चाहिँ रोग सन्चो हुनलाई समय लाग्ने, घाउ पाक्न सक्ने, होइन इन्फेक्सनहरू हुन सक्ने, यो शतभिषाको नक्षत्रको पञ्चकलाई चाहिँ तपाईँको रोग पञ्चक भनिन्छ हामीले चाहिँ। अब पूर्व भाद्रपद नक्षत्रको पञ्चकलाई राजा पञ्चक भनिन्छ, सरकारी प्रशासनिक काममा ढिलाइ, निर्णयमा ढिलाइ हुने, झमेलाहरू धेरै झमेला एक पछि अर्को झमेला लाग्ने पनि भनिन्छ यसमा चाहिँ। विशेष गरी चाहिँ पूर्व भाद्रपदको नक्षत्रको यसलाई भनिन्छ राजपञ्चक। यस्तै गरी अब उत्तर भाद्रपदको नक्षत्रलाई चाहिँ हामीले मृत्यु पञ्चक पनि भन्न सकिन्छ, परिवारमा संवेदनशील स्थिति उत्पन्न हुन सक्छ, मृत्यु सम्बन्धी कष्ट आउन सक्ने हाम्रो विश्वास रहेको छ यसमा चाहिँ। कुन पञ्चकमा भन्दा उत्तर भाद्र नक्षत्रको पञ्चकलाई मृत्यु पञ्चक हामीले भन्न सकिन्छ, सुन्नुहोस् है एकदम ध्यान दिएर। अनि अर्को रहेको छ रेवती, रेवती भनेको चोर पञ्चक होइन, रेवती नक्षत्र यो यसलाई पाँचौ पञ्चक भनिन्छ। यो रेवती नक्षत्रलाई चाहिँ चोरी हुने, विशेष गरी चोरी डकैती हुन सक्छ परिवारमा, दुर्घटना आदि हुन सक्छ परिवारमा, यात्राहरू गर्नु हुँदैन, हानि हुन सक्छ, नोक्सानी हुन सक्छ, यो समयमा ठगी हुन सकिने कुराहरू विशेष रहेको छ यो चोर पञ्चकमा चाहिँ। तपाईँले एकदम सावधान भएर तपाईँले गर्नुहोला। मैले भन्न खोजेको के हो भन्नुहुन्छ भने पञ्चकका पाँच नक्षत्र पाँचै प्रकारका पञ्चकसँग जोडिन्छन् र धनिष्ठा धनपञ्चक, शतभिषा रोग पञ्चक, पूर्व भाद्रपद राजा पञ्चक, उत्तर भाद्रपद मृत्यु पञ्चक र रेवती चोर पञ्चकको रूपमा हामीले मान्न सकिन्छ, मानिएको छ। यी पाँच नक्षत्रका दिनलाई पञ्चक भनिन्छ, जसले मानव जीवनमाका पाँच क्षेत्र धन स्वास्थ्य प्रशासनिक जीवन मरण र सुरक्षामा आआफ्नो प्रभाव पारेको छ। त्यही भएर तपाईँले विशेष सावधान भएर अगाडि बढ्नुभयो भने असाध्य राम्रो हुनेछ। विशेष गरी चाहिँ हामी अहिले यतिखेर कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौं, हामी
कार्यक्रम ज्योतिष वास्तुमा भूत वर्तमान र भविष्यको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी म तपाईँलाई गराउँछु। मैले तपाईँलाई भनेको छु कुनै पनि कार्य गर्नु पूर्व किन ज्योतिषीहरूसँग सल्लाह लिएर काम गर्नुपर्छ, यसको विषयमा पनि मैले तपाईँलाई भनेको छु, बारम्बार भनेको छु, कुनै पनि काम गर्नुभन्दा पहिला ज्योतिषीसँग सल्लाह लिएर काम गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। ज्योतिष शास्त्र केवल एउटा भविष्य बताउने विद्या मात्रै होइन, यो जीवन सञ्चालकको विज्ञानको रूपमा पनि हामीले बुझ्न सकिन्छ ज्योतिष शास्त्रलाई। कुनै पनि काम गर्नु पूर्व किन ज्योतिषको सल्लाह लिनु उचित हुन्छ भन्दा, हरेक काम सफल हुने समय फरक फरक प्रकारका र फरक फरक नक्षत्रको अनुकूल हुन्छ। कुनै नक्षत्र ढिलो हुन्छन्, कुनै नक्षत्र बाधा आउँछन्, कुनै नक्षत्र राम्रा कुनै नराम्रा। काम छिटो सिद्धिन्छ, ज्योतिषको आधारमा काम गर्नुभयो भने छिटो काम सिद्धिन्छ, कुनै रोकावटहरू आउँदैन, कुनै बाधाहरू अडचनहरू आउँदैन, झमेलाहरू आइलाग्दैन, अनि जोखिमको पनि कम हुन्छ, कहीं लगानी डुब्छ कि कहीँ फस्छ कि होइन, यात्रा गर्दै हुन्छ दुर्घटना आदि हुन्छ कि हुँदैन कि फाप्छ कि फाप्दैन कि त्यो दिन तपाईँलाई त्यो दिशातिर यात्रा गर्दा भनेर पनि ज्योतिषले भन्नुहुन्छ। अनि नतिजा राम्रो पनि आउँदछ, फेरि के हुन्छ भन्दा काम पनि छिटो हुन्छ, जोखिम पनि हुँदैन, अनि नतिजा पनि राम्रो आउँछ, सफल हुन्छ तपाईँ, तपाईँ सफलतातिर धकल्छ। जस्तै विदेश यात्रा गर्न खोज्दै हुनुहुन्छ अथवा विदेशको एप्लाई गर्न खोज्दै हुनुहुन्छ भने हेराएर गर्नुभयो भने चाहिँ तपाईँको विदेश यात्रा सफल हुन सक्छ। विवाह गर्दा केटी हेर्न जाँदै हुनुहुन्छ भने, कन्या हेर्न जाँदै हुनुहुन्छ भने कुरा मिल्न सक्छ। घर घडेरी तपाईँले चाहिँ बैना गर्न जाँदै हुनुहुन्छ भने मूल्य मिल्न सक्छ, सफलता तपाईँ हुन सक्छ। गाई भैँसी खरिद बिक्री गर्दै हुनुहुन्छ भने तपाईँलाई यसबाट फाइदा हुन सक्छ, रोकावटहरू नआउन सक्छ, पछि रोग व्याधिहरू नलाग्ने, त्यसबाट चाहिँ तपाईँलाई वृद्धि हुने, धन वृद्धि हुन पनि सक्छ भनेर भनेको छ। ज्योतिषले यही मुहूर्त मिलाएर काम गराउनुहुन्छ गुरुहरूले चाहिँ। सानो काम पनि बिग्रिन सक्छ, तर ग्रह दशाहरू चाहिँ तपाईँले नहेराइकन काम गर्नुभयो भने झन्झट र खर्च बाधाहरू बढ्न पनि सक्छ। ज्योतिषीहरू चाहिँ विशेष गरी यस्ता यस्तै खालका मुहूर्तहरू हेर्नुहुन्छ कि कुन दिन तपाईँलाई राम्रो हुन्छ भनेर मुहूर्तहरू मिलाएर काम गर्नुहुन्छ, जसले कामलाई सफल पनि बनाउन सक्दछ भनेर भनेको छ। अनि व्यक्तिको सबैलाई एउटै कुरा हुन्छ भन्ने छैन, फेरि सबैलाई एकै दिन राम्रो हुन्छ भन्ने कुराहरू छैन। व्यक्ति व्यक्तिको ग्रह दशा फरक फरक हुन्छ। जसरी स्वास्थ्य सबैको एउटै हुँदैन, ग्रह दशा पनि सबैको एउटै हुँदैन, जसरी मन सबैको एउटै हुन्छ त्यसरी ग्रह दशा पनि सबैको एउटै हुन्छ भन्ने कुराहरू हुँदैन। कसैको लागि मांगलिक दिन हुनसक्छ, अरूको लागि त्यो दिन अशुभ पनि हुनसक्छ फेरि होइन। ज्योतिषीले जन्म कुण्डली गोचर र दशा अन्तर्गत हेरेर कसको लागि कुन समय र कुन दिन चाहिँ शुभ र अशुभ छ भनेर चाहिँ ज्योतिषीहरूले हामीले बताउँछौँ तपाईँहरूलाई। त्यही भएर तपाईँले हेरेर काम गर्नुपर्दछ भन्न खोजेको मैले, त्यही भएर हो। गलत समयमा शुरू गरेको कामले बारम्बार अवरोध दिन्छ। घर निर्माण गर्नको लागि, घरको जग पूजा गर्नको लागि, घरको वास्तु पूजा गर्नको लागि, व्यापार शुरू गर्नको लागि, विवाह चाहिँ यात्राहरू, विवाह गाडी सम्पत्ति खरिद गर्न, सुन चाँदी खरिद गर्नको लागि, यी सबै कामका लागि गलत समय पनि छानीमा गलत हुन सक्छ। के हुन्छन् गलत समय छानीमा भन्दा, काम रोकिन सक्छ, खर्च बढ्न सक्छ, असफलता आउन सक्छ, परिवारमा तनाव बढ्ने सम्भावना पनि हुन सक्ने गर्दछ। ज्योतिषले यस्तै अवरोध हुने समय पहिल्यै चेतावनी दिन्छन्, पहिल्यै भन्नुहुन्छ यो यो दिन राम्रो हुँदैन, यो यो दिन राम्रो हुन्छ भनेर भन्नुहुन्छ। कसैको ग्रह कमजोर छ भने, पितृदोष छ भने, वास्तुदोष दोष छ भने जति मेहनत गरे पनि नतिजा कम आउँछ। यस्तो व्यक्तिले के गर्नुपर्छ भन्दा, रत्न कवच धारण गर्ने, मन्त्र जपहरू गराउने, पण्डितजी राखेर तिथि अनुसारको पूजाहरू पनि गर्ने, अनुकूल अनुष्ठानहरू पूजाहरू गराएर अनुकूल बनाउने, रत्नदान चाहिँहरू कवचहरू धारण गर्ने जस्ता उपायद्वारा ग्रह कुलहरू अनुकूलहरू बनाउने गर्नुहुन्छ ज्योतिषी गुरुहरूले विशेष गरी चाहिँ। यस्ता उपायले मानसिक, पारिवारिक र आर्थिक जीवनमा शान्ति पनि ल्याउने गर्दछ। जीवनमा अनावश्यक जोखिम खर्च र समस्याहरू कम गर्न सक्नुहुन्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ सही समय, सही दिशा, सही निर्णय लिएर अघि बढ्दा मनुष्यको जीवन धेरै सहज र सफल हुने गर्दछ। ज्योतिष मार्गले चाहिँ यस्ता कुराहरू बताउने गर्दछ। विशेष गरी चाहिँ
गलत निर्णय घटाउने गर्दछ। ज्योतिषमा हेराउनु गर्नुभयो, तपाईँ कुनै निर्णय गलत छन् भने त्यसलाई अवरोधहरू गराउन सक्छन् ज्योतिषीहरूले, ल गलत छ है, यो हुँदैन है तपाईँको लागि भन्न सकिन्छ। जस्तै तपाईँलाई होटल लाइन सम्बन्धी काम फाप्छ भने तपाईँले के काम गरिरहनु भएको छ अहिले भन्दा, फलाम सम्बन्धी गाडी घोडा सम्बन्धी काम गर्नुभएको छ, ल है यो चाहिँ हुँदैन तपाईँलाई, तपाईँले गर्नुपर्ने काम चाहिँ होटल लाइन हो, तर तपाईँले गाडी घोडा सम्बन्धी काम गर्नुभएको रहेछ, गाडी घोडालाई हटाउनुहोस् होटलतिर लगानी गर्नुहोस् तपाईँलाई फाइदा हुन्छ भनेर गुरुहरूले ज्योतिषीहरूले भन्नुहुन्छ, अवसर पहिले देखाइदिनुहुन्छ गुरुहरूले चाहिँ, ल है योतिर छ है तपाईँलाई राम्रो, ल है यो विदेश जाँदा तपाईँलाई राम्रो हुन्छ, ल है सरकारी जागिर खाँदा राम्रो, अथवा होइन है तपाईँ सरकारी जागिर खानुभयो भने तपाईँलाई घाटा हुन्छ नाफा हुँदैन, व्यापारतिर लाग्नुहोस् अथवा प्राइभेट जागिर खानुहोस् तपाईँलाई यसबाट राम्रो हुन्छ भनेर गुरुहरूले ज्योतिषीहरूले पहिला नै भनिदिनुहुन्छ। हेराएर गर्नुभयो भने चाहिँ भविष्यको सम्भावना जोखिम पनि विशेष गरी कम हुन्छ। मैले भन्न खोजेको के हो भन्दाखेरि चाहिँ विशेष गरी चाहिँ शास्त्रले के भन्छ भने कालो ही बलवान, काल नै बलवान, समय नै बलवान हुन्छ, समयभन्दा ठूलो शक्तिशाली अरू कोही पनि हुन सक्दैन। ज्योतिषले यही समय पहिचान गरेर हामीलाई सही विशेष गरी क्षणमा सही कार्य गरेर प्रेरित गर्नुहुन्छ गुरुहरूले। त्यसैले महत्वपूर्ण काम शुरू गर्नु पूर्व ज्योतिषीको सल्लाह लिनु उचित हुनेछ। आध्यात्मिक वैज्ञानिक र व्यावहारिक तिनै दृष्टिले लाभदायकको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी चाहिँ कार्यक्रम ज्योतिष वास्तुको वर्षमा हामी यतिखेर भूत वर्तमान र भविष्यको विषयमा जानकारी गराउनुपर्ने, आज मैले तपाईँलाई केही कुराहरू अति आवश्यक कुराहरू जानकारी गराएँ। मैले दिनदिनै ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउँछु, के हो भाग्य, के हो ग्रह, के हो थाहै छैन, किन हेराउनुपर्छ भन्ने कुरा पनि कति हाम्रा श्रोता थाहा नहुन सक्छ। त्यो भएर मैले आजको यो समयमा विशेष तपाईँलाई जानकारी भन्ने गराएको छु। फेरि पनि यस्तै कुराहरू जानकारी म तपाईँलाई गराउँदैछु। भूत वर्तमान र भविष्यको विषयमा पनि, ग्रह दशा र भाग्यको विषय पनि हामीले धेरै हेरिराखेका छौँ, सुनिराखेका छौँ, फोन गरिराख्नु भएको छ होइन। तपाईँले मसँग प्रत्यक्ष रूपमा तपाईँले जोडिन चाहनुहुन्छ, भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँले आएर हामीसँग भेटघाट पनि गर्न सक्नुहुन्छ। आजको लागि कार्यक्रम ज्योतिष वास्तुबाट अलिक छिटो बिदा माग्ने बेला भएको छ। भोलि बिहान म फेरि तपाईँसँग ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेलीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ

चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्या

0: छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
1: र पूर्व पश्चिम राजमार्ग पनि अवरोध हुने भएकोले कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहानैदेखि नरुवा नगरपालिका 3 र 6 को सीमा कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटेको हो। देवानगंज र हरिनगर गाउँपालिका क्षेत्रमा भने कर्फ्यू जारी नै छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेकोले सोही निष्कर्ष सहित कर्फ्यू जारी राखिएको हो। कर्फ्यू लगाइएको क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती शुरू गरेको छ। हिजो बसेको सर्वपक्षीय बैठकले शान्ति स्थापनाको लागि सहमति गरेसँगै आज केही स्थानमा सद्भाव र्याली समेत आयोजना गरिएको छ। आइतबार राति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समुदाय बीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु तथा दर्जन बढ़ी घाइते भएका थिए। त्यसको विरोधमा हिजो दिनभर कर्फ्यूका बावजूद समेत प्रदर्शन भएको थियो। लमजुङको मध्य नेपाल नगरपालिका 7 भाट पेन्सीमा कुलो भत्किएर आएको पहिरोले धनसार भत्कँदा 2 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। आज बिहान आएको पहिरोले विष्णुदत्त सुविधिको 2 तले ढुंगा माटोले बनेको कच्ची धनसार पूर्ण रूपमा भत्काएको थियो। मृत्यु हुनेमा 59 वर्षीय टिक बहादुर विक र 15 वर्षीय विनिता विक रहेका छन्। 50 वर्षीय सुकुमाय विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था हाल मध्यम रहेको बताइएको छ। धनसार भित्र रहेका 4 जना पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भोरले टारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा गएको टोलीले उद्धार गरेको थियो। 2 जनाको उपचारको क्रममा मृत्यु भएको हो। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानेमा गएको पहिरोका कारण 5 परिवारका घरगोर तथा पशु चौपायामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाको 1 तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्ता कपड़ा तथा भाँडा बर्तन पुरिएका छन्। धनकुटामा ट्रक दुर्घटना भई आगलागी हुँदा 1 जनाको मृत्यु भएको छ। विराटनगरबाट ताप्लेजुङ तर्फ हाइड्रो पावर आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश 102/001/5363 नम्बरको ट्रक हिजो राति तमर करिडोर अन्तर्गतको 24 गाउँपालिका 4 स्थित फलामे टारमा पल्टिएपछि आगलागी भएको थियो। त्यसमा परेर 1 जनाको मृत्यु भएको र उनको परिचय खुल्न नसकेको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजित कारले जानकारी दिनुभयो। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी फलामे टारबाट खटिएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जिल्ला प्रहरी प्रमुख रंजित कारको नेतृत्वमा थप टोली पनि खटिएको थियो। निर्वाचन आयोगको आयुक्तमा सिफारिश भएकाहरूको सुनवाईको लागि आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ। बिहान सभा 11 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको आयुक्तको लागि प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संवैधानिक परिषदको गत असार 19 बैठकले संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो। यस्तै निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो। त्यसअघि 5 साउनमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रस्तावित 2 जना आयुक्तहरूलाई साउन 12 गते आज प्रस्तुतिकरणको लागि बोलाउने निर्णय गरेको थियो। प्रस्तावित प्रमुख आयुक्तलाई भने भोलि 13 गते बोलाइनेछ। संसदीय सुनाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द हुने भएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्य कर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाको विरोध गर्दै आज ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको हो। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलित बनेका हुन्। सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले विज्ञप्ति मार्फत हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह पनि गरेको छ। यस्तै नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी कार्यवाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ। र अब मौसम। आज बागमती गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमालय पहाड़ी भूभाग तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका भूभागमा आंशिक बदली हुनेछ। देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका धेरै स्थानमा, बागमती गण्डकी प्रदेशका तराईका भूभागका केही स्थान तथा कोशी प्रदेशका तराईका भूभाग र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षासम्मको सम्भावना छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
2: यो दाँतले त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस्। निको हुन
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-3318-9095-14652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
9: आया मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
10: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
11: हैन ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
10: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
11: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
10: ए हो र बाबु यो कहानी र छ र बाबु यसका सेवा सुविधाहरू के छन्
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9558743122 र 9558743123
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाम
12: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
11: ए नानी यो त सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
12: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
11: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
12: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा
13: युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदय घात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070 98578443123 98478407070।
14: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
15: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाप छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
16: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
15: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
16: चार पर्व आउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
15: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
16: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
15: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
15: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
16: प्रोप्राइटर तिलक रसाईली,
15: सम्पर्क मोबाइल नम्बर 98631953593, 98119945। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
17: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
0: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802802,
1: 98095826605
0: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिमछिममा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
5: डाक्टर चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
4: पम्प टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पीबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पीबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रा, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
6: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
7: हैन के भाछ र तपाईलाई
6: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो
8: अरे काका यसको लागि त धोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
9: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
10: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरहने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
9: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
10: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
11: कैया बद्दी मेरो त दाडु खिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
12: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
12: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
15: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
15: लौ उसो भए म सामान लिन गइहाले।
14: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
15: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
14: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
15: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
16: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
17: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
17: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
19: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
17: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
18: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
17: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
19: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
17: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
18: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
17: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
19: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
17: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
18: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
20: सबैजना जुटेर अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन,
21: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
22: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
20: क्विन केयर क्रिम रे, होइन के हो यो?
22: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
21: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
22: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
21: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
23: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
24: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585 78 2275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
1: यति त राम्रो जीपे ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
2: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
2: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857842011।
2: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
3: जलदला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
4: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 का लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पढाई हुने संकाय र विषयहरू:
5: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
6: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सुनसरीको इनरुवामा कर्फ्यू हट्यो, अन्य विभिन्न ठाउँमा जारी, सेना परिचालन जारी, केही क्षेत्रमा दिउँसो सद्भाव र्याली निकाल्ने तयारी।
0: दुर्व्यवहार र कुटपिट विरूद्ध देशभरका चिकित्सक आन्दोलित, आज सबैजसो स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द हुने।
1: लमजुङमा पहिरोले घर भत्किँदा दुईजनाको मृत्यु, धनकुटा र पाल्पामा भएका ट्रक दुर्घटनामा दुईजनाको ज्यान गयो, एक घाइते।
0: इरानसँगै युद्ध अन्त्यको वार्ता भइरहेको, अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्धविरामकै अवस्थामा फर्किने चेतावनी।
1: र काभा पुरूष भलिबलमा सान्त्वना जीतका लागि नेपालले कजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको इनरुवा क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। अवस्था सामान्य बन्दै गएको र पूर्व पश्चिम राजमार्ग पनि अवरोध हुने भएकाले कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहानैदेखि इनरुवा नगरपालिका वडा नम्बर 3 र 6 को सीमा, कोशी बारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटेको हो। देवानगंज र हरिनगर गाउँपालिकाका क्षेत्रमा भने कर्फ्यू जारी छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कर्फ्यू जारी राखिएको हो। कर्फ्यू लगाइएका क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती शुरू गरेको छ। हिजो बसेको सर्वपक्षीय बैठकले शान्ति स्थापनाका लागि सहमति गरेसँगै आजै केही स्थानमा सद्भाव र्यालीको समेत आयोजना गरिएको छ। आइतबार राति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु तथा दर्जन बढ़ी घाइते भएका थिए। त्यसैको विरूद्धमा हिजो दिनभर कर्फ्यूका बावजूद समेत प्रदर्शन भएको थियो। देवानगंज, कप्तानगंज, हरिनगर, भूटा, इनरुवा, लौकही, भोकराहा लगायतका क्षेत्रमा दिनभर प्रदर्शन भयो। यो प्रदर्शन जनकपुर, विराटनगर र राजविरासम्म फैलिएको थियो। यसैबीच सो हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिले गैराती नै घटनास्थलमा पुगी घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। समितिले गैराती विराटनगर स्थित न्यूरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन थालेको छ।
1: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द हुने भएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै आज ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन्। सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले विज्ञप्ति मार्फत हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेको छ। यस्तै नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कार्यवाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको बताउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न अनुरोध गरेको छ। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही गरेको भन्दै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ।
0: लमजुङको मध्य नेपाल नगरपालिका 7 भाटबेसीमा कुल भत्किएर आएको पहिरोले धनसार भत्किँदा बाबु छोरीको मृत्यु भएको छ, दुईजना घाइते भएका छन्। आज बिहान आएको पहिरोले विष्णुदत्त सुवेदीको दुई तले ढुंगा माटोले बनेको कच्ची धनसार पूर्ण रूपमा भत्किएको थियो। मृत्यु हुनेमा 59 वर्षीय टिक बहादुर विक र उनकी 15 वर्षीय छोरी विनिता विक रहेका छन्। 50 वर्षीय सुकुमाया विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था हाल मध्यम रहेको बताइएको छ। धनसारभित्र रहेका चार जना पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भोलेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशु चौपायामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाको एक तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्ता कपड़ा तथा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसै गरी खुशीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको छ।
1: धनकुटामा ट्रक दुर्घटना भई आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। विराटनगरबाट तापलेजुङतर्फ हाइड्रो पावर आयोजनाका लागि सामग्री बोकेर जाँदै गरेको प्रदेश 102001-5363 नम्बरको ट्रक हिजो राति तमोर करिडोर अन्तर्गत चौबिसे गाउँपालिका 4 स्थित फलामेटारमा पल्टिएपछि आगलागी भएको थियो। त्यसमा परि एकजनाको मृत्यु भएको र उनको परिचय खुल्न नसकेको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजित कारले बताउनुभयो। यस्तै पाल्पामा टिप्पर दुर्घटना हुँदा गैराती एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। हार्थोकबाट रेडीतर्फ जाँदै गरेको लु 2-44-47 नम्बरको टिप्पर तानसेन नगरपालिका 12 गाईघाटमा गैराती सभा 9 बजे दुर्घटना परेको थियो। मृत्यु हुनेमा टिप्परका सहचालक बागलुङको ढोरपाटन नगरपालिका 1 खप्टरी वाङका 25 वर्षीय तेजेन्द्र कुमार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। गम्भीर घाइते उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गैराती 11:30 बजे मृत्यु भएको हो। चालक सोही ठाउँका 27 वर्षीय मीनबहादुर कुमार सामान्य घाइते भएका छन्। इट्टा बोकेको टिप्पर ओह्रालोमा आफै अनियन्त्रित भई सड़कमा पल्टिएको हो।
0: झापाको मेचीनगर नगरपालिका 6 काँकण भिट्टा स्थित अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाई लालबन्दी 2 की 29 वर्षीय कविता कुमारी ढुंगाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासमा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगंज स्वर निवासी हुन् र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइन्टेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विधामा रहेको र हिजो विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवको परीक्षण सहित सबै पक्षबाट अनुसन्धान अघि बढ़ाइएको र सम्पर्क विहीन रहेका उनका श्रीमानको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पर्दो नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्शन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। निर्वाचन आयोगको आयुक्तमा सिफारिश भएकाहरूको सुनवाईका लागि आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ। बिहान 11:15 बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संवैधानिक परिषदको गत असार 19 को बैठकले संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो। त्यस्तै निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो। यसअघि साउन 5 मा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 जना आयुक्तलाई साउन 12 गते आज प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। प्रस्तावित प्रमुख आयुक्तलाई भने भोलि बोलाइनेछ। संसदीय सुनवाई समितिले सुनवाई गरेपछि प्रमुख आयुक्त र आयुक्तहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका विषयमा वार्ता जारी रहेको बताउनु भएको छ। लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण नगरेपछि उहाँको यस्तो टिप्पणी आएको हो। तर उहाँले जारी छलफलहरू पनि असफल भएमा भने वाशिङटन युद्धविराम अघिकै सैन्य रणनीतिमा फर्किने चेतावनी दिनुभयो। तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गरेको छ। ट्रम्पका अनुसार शुक्रबार उहाँले वार्ताका प्रयासहरूलाई असर पार्ने पर्ने भन्दै इरानमाथिका अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गर्नुभएको थियो। अमेरिकी आक्रमण रोकिएपछि इरानले पनि आक्रमण नगरेको बीबीसीले जनाएको छ। यो युद्धविराम जस्तो अवस्था करिब दुई सातासम्म चलेका दैनिक अमेरिकी हवाई आक्रमण तथा दुई पक्षबीच भएका आक्रमणपछि आएको हो, जसले गत जूनमा भएको युद्धविरामलाई प्रभावहीन बनाएको थियो। त्यति बेला अमेरिकी सेनाले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय तेल ढुवानीलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउन कार्यवाही गरेको दावी गरेको थियो। यसैबीच व्हाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका सबै रणनीतिक उद्देश्य पूरा गर्न र त्यसभन्दा पनि बढ़ीका लागि पर्याप्त हतियार गोला बारूद र सैन्य भण्डार रहेको बताउनु भएको छ। उहाँले अपरेशन एपिक फ्यूरीले अमेरिकालाई चुनौती दिँदा के परिणाम हुन सक्छ भन्ने देखाएको पनि दावी गर्नुभयो। यसअघि अमेरिकाको हतियार भण्डार रित्तिँदै गएकाले आक्रमण रोकिएको चर्चा भएको थियो।
1: अब खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज कजाकस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आफ्नो अन्तिम खेलमा उत्रन लागेको नेपाल पहिलो जीतको खोजीमा हुनेछ। खेल पाकिस्तानको इस्लामाबादमा नेपाली समयअनुसार बिहान पाउने 11 बजे शुरू हुनेछ। लगातार 5 खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। राउण्ड रोबिन लीगको पहिलो खेलमा कजाकस्तानसँग नेपालले 3-2 को सेटमा पराजय बेहोरेको थियो। सोही टोलीसँग नेपालले 5 औं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली पाकिस्तान र उज्बेकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो भने कजाकस्तान बंगलादेश र श्रीलंकासँग 3-2 ले पराजित भएको थियो।
0: अब मौसम। आज बागमती गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभाग तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ। देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीको इनरुवामा कर्फ्यू हट्यो, अन्य विभिन्न ठाउँमा सेना परिचालन जारी, केही क्षेत्रमा दिउँसो सद्भाव र्याली निकाल्ने तयारी।
0: दुर्व्यवहार र कुटपिट विरूद्ध देशभरका चिकित्सक आन्दोलित, आज सबैजसो स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द हुने।
1: लमजुङमा पहिरोले घर भत्किँदा 2 जनाको मृत्यु, धनकुटा र पाल्पामा भएका ट्रक दुर्घटनामा 2 जनाको ज्यान गयो, 1 घाइते।
0: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्धविरामकै अवस्थामा फर्किने चेतावनी।
1: र काभा पुरूष भलिबलमा सान्त्वना जीतका लागि नेपालले आज कजाकस्तानसँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
9: AIO
10: Yes,
9: AIO All in one mart, the best place for shopping.
10: के छ र हो खास त्यहाँ
9: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्री।
11: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
12: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
13: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
14: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
12: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
13: हजुर, हाम्रा सेवाहरू
10: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
15: नदुखाई दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
10: 9805014652।
14: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
17: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
16: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र सस्तान बैंकिङका सम्पूर्ण कोर्सहरू,
16: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी नेपाल आर्मी र अधिकृत ग्याडेट,
17: सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायम,
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा भएको अनलाइन र भोलि दुई कक्षा सञ्चालन
17: हुने, जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर
10: 98578143123।
18: B&B डेंटल क्लिनिक घोराही 15 दाम।
19: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
20: ए नानी ये त सुन त तिमलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
19: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
20: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
19: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
20: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी किएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43-123 98478-070
19: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
21: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
22: आज खाना पकाएको पाक्छ जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
21: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
22: चार पर्व आउन लागिसक्यो सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
21: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा ठग्ने हो कि भन्ने डर हुन्छ
22: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँका बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
21: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
22: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
21: यो त सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
22: प्रोपराइटर तिलक रसाइली
21: सम्पर्क मोबाइल नम्बर 98631-29593 98119-39535 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
23: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
5: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ।
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: फाउमटाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6070।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
6: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
7: होइन के भएको छ र तपाईलाई
6: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो अरे काका यसको लागि त धोराही दाङ सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
8: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
9: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
8: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर
10: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
11: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
11: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
12: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
12: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
13: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
14: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
13: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
14: ल उसो भए म सामान लिन गइहाले।
13: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
14: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
13: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
14: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
15: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
16: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
15: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
16: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
16: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
15: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
16: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
16: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
16: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
17: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
18: सबैजना जुटेर मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
19: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
20: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
19: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
20: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
19: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
12: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
21: आदरणीय रोल्पा बाफ्री आमा बुबा, दाजु भाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै

0: स्टडी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086442038।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9841868697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865878232।

0: त्यही डालोमा होला दाना हालिदेउ नानी।
1: खै युमा त दादा त छैन,
2: कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, ती बुढाले सुन्ने काम नहुन्नन् भने
3: हजुर, यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
4: यति त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
5: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाउ न।
4: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
5: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
4: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
5: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई जीटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
4: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
5: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
4: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857 42 011।
5: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
6: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: पढाई हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3/13 देखि 2083 4/29 सम्म, प्रवेश परीक्षा 2083 5/3, भर्ना फारम 2083 महिना 4 गते देखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि। कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
7: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
6: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860081920, प्रशासन शाखा 9844900008, 9868639047, लेखा शाखा 9847086260, कार्यालय टेलिफोन नम्बर 086440367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
10: यो दाँतले त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
11: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
11: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर हाम्रा सेवाहरू।
11: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
14: नदुखाइ दाँत निकाल्ने,
11: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
14: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
11: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
14: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
11: 9805614652।
13: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: निशुल्क पढ़ाई हुने बारे अत्यंत जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849394412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आया मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9558743122 र 9558743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
5: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी डम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43123 98-478-07-670
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
7: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
8: आज खाना पकाए पो पाक्छ जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
7: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
8: चार पर्व आउन लागिसक्यो सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
7: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा ठग्ने हो कि भन्ने डर हुन्छ
8: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
7: ल उसो भए सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
8: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
7: यो त सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
8: प्रोपराइटर तिलक रसाइली
7: सम्पर्क मोबाइल नम्बर 98-631-593 98-119-39-535 बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोडाहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोडाहाई दाङ।
1: सम्पर्क मोबाइल 9857821105,
0: 9479802,
1: 9805982605,
0: र 9910939940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 9857848123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
6: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
7: होइन के भाछ र तपाईलाई
6: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त धोराहे दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
8: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
9: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
8: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ र
10: हैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
11: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
11: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
12: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
12: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
13: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
14: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
13: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
14: ल उसो भए म सामान लिन गइहाले।
13: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
14: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
13: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
14: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
15: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
16: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
16: तपाईँका सन्ततिहरू कतै मदिरापान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
16: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
16: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
16: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
16: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
17: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन नचलाऊ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: जजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
4: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129-9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
4: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
3: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 98-60-81-90-20 प्रशासन शाखा 98-44-9-00-00-8 98-68-63-90-47 लेखा शाखा 98-47-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा। रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
5: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना त छैन।
2: कहिले देखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब।
0: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडीखेल, रोल्पा।

0: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि सधैँ

0: यति ता राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी जीटी बाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका दुई लालमतिया देउखरी दाङ।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जलजला बहुमुखी कैंपस में नया शैक्षिक सत्र को लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालय को आंगिक कैंपस एस जलजला बहुमुखी कैंपस लिबांग रोल्पा में शैक्षिक सत्र 2083-84 का लागि सन् 2026 ब्याच को स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकाय में नया भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौका को फायदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महीना 13 गते देखि 2083 चार महीना 29 गते सम्म प्रवेश परीक्षा 2083 पांच महीना 3 गते भर्ना फारम 2083 पांच महीना 4 गते देखि शुभारंभ विद्यार्थी अभिमुखीकरण 2083 पांच महीना 11 गते देखि कक्षा संचालन 2083 पांच महीना 15 गते बाट दुब्बर दरखास्त का लागि विद्यार्थीहरुले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860081920 प्रशासन शाखा 9844900008 9868639047 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
1: यति त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला,
2: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न,
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ,
2: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा डाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ, विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या,
1: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857842011
2: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।

0: ଆଗେ ତ ହଇରାନ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁହି ଗର୍ଝା ଦାତ କୋ ଉପକାର ପନି ଗର୍ଣୁ ପର୍ଣି ଝିଓ ଝୋରୀ କୋ ଦାତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କସ୍ତୁ ନ ସୁଆଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣି ଝିଓ ଏସକୁ ଉପଚାର ଗର୍ନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା ଗର୍ନୁ ପର୍ଦୈନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुलीचौर रोल्पा में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईंकै सेवामा तत्पर छौं
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 741 318
1: 9805614652
3: रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: आया मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
8: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
8: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
8: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेंट फिचर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखेको दात लाई न दुखाई जरै बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जानेहरुका लागि विशेष खालको दात भरिने
8: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 0825903550 र मोबाइल नंबर 9858043122 र 9858043123।
9: B&B डेंटल क्लिनिक घोराही 15 दाङ।
10: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ, यो सबै त बात रोगको लक्षणहरू हो नि।
10: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 9558743123, 9848076070।
10: दाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
8: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
8: चार वर्ष आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
8: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
11: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
11: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819349535। बुद्ध सुन्चादी पसल, रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको दोहबीमा असद भाबरियाले निकालियो, सिराहामा पनि प्रदर्शन, सुरक्षा चुनौती देखाउँदै विराटनगरका विद्यालय बन्द।
0: देशभरका चिकित्सक ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रदा बिरामीलाई शास्ति, कुनै पनि हालतमा अस्पताल बन्द नगर्न सरकारको आग्रह।
1: कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समय आज सकिँदै नेकपाका मंगल बहादुर शाही मुख्यमन्त्री बन्दै।
0: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्ध विराम पूर्वकै अवस्थामा फर्कने चेतावनी।
1: र काभा पुरूष भलिबलमा सान्त्वना जितका लागि नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ।

0: विशेष त यही लिन आएको।
1: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रोडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
1: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
0: सुरक्षा घरको
2: साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। दुई समूह बीचको झडपमा एकजनाको मृत्यु भएपछि तनावग्रस्त सुनसरीमा शान्ति स्थापना गर्न पहल गरिएको छ। अवस्था सामान्य बनेपछि इनरुवा क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार आज बिहानदेखि इनरुवा नगरपालिका वडा नम्बर 3 र 6 सीमा कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटेको छ। यसैबीच दुहवीमा आज सद्भाव र्याली निकालिएको छ। र्यालीमा संघीय सांसद अशोक कुमार चौधरी लगायत पनि सहभागी भएका थिए। सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित र्याली निकालिएको छ। यद्यपि देवानगंज र हरिनगर गाउँपालिका क्षेत्रमा भने कर्फ्यू जारी छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कर्फ्यू जारी राखिएको हो। कर्फ्यू लगाएको क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती गरिरहेको छ। आइतबार राति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समुदाय बीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए।
5: मा आज सिराहामा पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले गोलबजार नगरपालिका 8 पुरानो चोक चोहरवामा प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरूद्ध पारेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका छन्। सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कार्यवाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन्। अहिले भने राजमार्ग खुलिसकेको छ, यता सुरक्षा जोखिम बढ़ेको भन्दै विराटनगरका शैक्षिक संस्था बन्द गरिएका छन्। विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरी पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वतस्फूर्त बन्द भएका हुन्। घटनाको शोकमा देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्। प्रदर्शनका कारण सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्थाहरू पनि आज बन्द भएका छन्।
4: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थानमा ओपीडी सेवा बन्द भएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपीटका घटनाहरूको विरोध गर्दै आज ओपीडी सेवा बन्द गराएको हो। अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारण भने उपचारबाट वञ्चित बनेका छन्। स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन्। काठमाडौँका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा आज ओपीडीमा बिरामी जाँच भएको छैन। ओपीडी टिकट लिने ठाउँमा सेवा बन्द रहेको सूचना टाँस गरिएको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन्। सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले विज्ञप्ति मार्फत हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेको छ। शनिबार वीरगंज महानगरपालिका 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ।
5: यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरूद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले स्वास्थ्य सेवा अवरूद्ध नपार्न अपील गर्नुभएको हो। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकोले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ। विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपीट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ।
4: कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको समय आज सकिँदैछ। प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार आज अपरान्ह 5 बजेसम्मको समय सीमा दिएर मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्। शनिबार एमाले संसदीय दलका नेता यमलाल कडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यही दिन एमाले र नेकपा बीच भएको नयाँ सहमति अनुसार कर्णालीमा नेकपाले प्रदेशको नेतृत्व गर्नेछ। नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले दावी पेश गर्ने तयारी गर्नुभएको छ। शाही केन्द्रीय नेतृत्वसँगको छलफलपछि आज बिहान मात्र सुर्खेत पुग्नु भएको छ। केही बेरपछि दावी पेश गर्ने तयारी रहे पनि प्रदेश प्रमुख कार्यालयले भने अहिलेसम्म कुनै जानकारी नआएको बताएको छ।
5: लमजुङको मध्य नेपाल नगरपालिका सात भाट बेसीमा कुलो भत्किएर आएको पहिरोले धनसार भत्किँदा बाबु छोरीको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। आज बिहान आएको पहिरोले विष्णु दत्त सुविधिको दुई तले ढुंगा माटोले बनेको कच्चे धनसार पूर्ण रूपमा भत्काएको थियो। मृत्यु हुनेमा 59 वर्षीय टिक बहादुर विक र उनका 15 वर्षीय छोरी विनिता विक रहेका छन्। 50 वर्षीय सुकुमाया विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। उनीहरूको पश्चिम अञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको छ। धनसारभित्र रहेका चारजना पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भोरलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगी उद्धार गरेको थियो। दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोट र पशु चौपायमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाको एक तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्ता कपड़ा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब 3 रोपनी क्षेत्रफलमा लगाएको अन्न बालीमा क्षति पुगेको प्रहरी जनाएको छ। यस्तै खुशीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण उच्च जोखिममा परेको छ।
4: झापाको मेचीनगर नगरपालिका 6 काँकरभित्ता स्थित अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी द्विकी 29 वर्षीय कविता कुमारी ढुंगाना मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। उनी आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासमा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगंज 16 निवासी हुन् र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गराइरहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अबाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर लुइटेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विदामा रहेको र हिजो विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको परीक्षण सहित सबै पक्षबाट अनुसन्धान अघि बढ़ाइएको र सम्पर्कविहीन बनेका उनका श्रीमानको पनि खोजी भइरहेको प्रहरीले बताएको छ।
5: सुक्खा पहिरो झरेपछि अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ। खहरे खोला मुगलिन नजिकै सुक्खा पहिरो जाँदा अवरूद्ध सड़क डिभिजन सड़क कार्यालय भरतपुरले खुलाउने प्रयास गरिरहेको छ। 3 मेसिन लगाएर पहिरो हटाउने काम जारी रहेको र तत्कालको लागि आवागमन एकतर्फी खुलाई आपतकालीन सेवाका सवारी साधन र साना सवारी साधनलाई खुला गरिएको छ। दुईतर्फी बाटो खुलाउन केही समय लाग्ने भएकोले धैर्य भई बस्न यात्रुहरूलाई अनुरोध गरिएको छ। बाटो अवरूद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार दार्चुलामा काठको पुल भाँचिदा खोलामा खसेर एकजनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका 8-3 को सीमा भएर बग्ने गाडखोलामाथि निर्माण गरिएको काठको पुल भाँचिदा मालिकार्जुन 8 का 56 वर्षीय धनसिंह धामीको मृत्यु भएको हो। स्थानीय बजार मेल खेतबाट घर फर्कने क्रममा हिजो साँझ आरबाटा भन्ने ठाउँबाट गाडखोलामा तर्दा पुल भाँचिएको अनुमान गरिएको छ। राति अबेरसम्म धनसिंह घर नफर्किएपछि खोजी गरिएको तथा आज बिहान पुलभन्दा 300 मिटर तल दूरीमा खोलामा उनको शव फेला पारेको प्रहरीले जनाएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका विषयमा वार्ता जारी रहेको बताउनु भएको छ। लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण नगरेपछि उहाँको यस्तो टिप्पणी आएको हो। तर उहाँले जारी छलफलहरू पनि असफल भएमा भने वाशिङटन युद्ध विराम अघिको सैन्य रणनीतिमा फर्कने चेतावनी दिनुभयो। तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गरेको छ। ट्रम्पका अनुसार शुक्रबार उहाँले वार्ताका प्रयासलाई असर पार्ने भन्दै इरानमाथिका अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गर्नुभएको थियो। आक्रमण रोकिएपछि इरानले पनि आक्रमण नगरेको बीबीसीले उल्लेख गरेको छ। यो युद्ध विराम जस्तो अवस्था करिब 2 सातासम्म चलेका दैनिक अमेरिकी हवाई आक्रमण तथा दुवै पक्षबीच भएका प्रत्याक्रमण बीच आएको हो, जसले गत जूनमा भएको युद्ध विरामलाई प्रभावहीन बनाएको थियो। यतिबेला अमेरिकी सेनाले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय तेल ढुवानीलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउन कार्यवाही गरेको दावी गरेको छ। यसैबीच व्हाइट हाउसकी प्रवक्ता अन्ना केरीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका सबै रणनीतिक उद्देश्य पूरा गर्न र त्यसभन्दा पनि बढ़ीका लागि पर्याप्त हतियार, गोला बारूद र सैन्य भण्डार रहेको बताउनु भएको छ। उहाँले अपरेशन एपिक फ्यूरीले अमेरिकालाई चुनौती दिँदा के परिणाम हुन्छ भन्ने देखाएको पनि दावी गर्नुभयो। यसअघि अमेरिकाको हतियार भण्डार रितिदै गएकाले आक्रमण रोकिएको चर्चा पनि भएको थियो।
5: र अब खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल पाकिस्तानको इस्लामाबादमा खेलिरहेको हो। खेल अहिले जारी छ। जारी खेलमा पहिलो सेट काजकिस्तानले जितेको छ भने दोस्रो सेटको खेल चलिरहेको छ। लगातार 5 खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। राउण्ड रोबिन लीगको पहिलो खेलमा काजकिस्तानसँग नेपालले 3-2 को सेटमा पराजित भएको थियो। सोही टीमसँग नेपालले 5 स्थानको लागि प्रतिस्पर्धा गरिरहेको हो। नेपाली टोली पाकिस्तान र उज्बेकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो भने काजकिस्तान बंगलादेश र श्रीलंकासँग 3-2 ले पराजित भएको थियो।
4: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: सुनसरीको दोहबीमा सद्भाव र्याली निकालियो। सिराहामा पनि प्रदर्शन, सुरक्षा चुनौती देखाउँदै विराटनगरका विद्यालय बन्द।
4: देशभरका चिकित्सक ओपीडी बन्द गरेर आन्दोलनमा उत्रदा बिरामीलाई शास्ति। कुनै पनि हालतमा अस्पताल बन्द नगर्न सरकारको आग्रह।
5: कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समय आज सकिँदै नेकपाका मंगल बहादुर शाही मुख्यमन्त्री बन्दै।
4: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी। छलफलहरू असफल भएमा युद्ध विराम पूर्वकै अवस्थामा फर्कने चेतावनी।
5: र काभा पुरूष भलिबलमा सान्त्वना जितको लागि नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
4: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: यो दाँतले त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
9: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
9: 9805014652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
11: जलदला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
12: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: पढाई हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते, भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
12: आवेदन बुझाउँदा हासालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
11: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860-81-9020, प्रशासन शाखा 9844-900-008, 9868-63-90-47, लेखा शाखा 9847-86-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
6: यति त राम्रो जिपिए ल्याएर पास भयो, आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला,
13: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न,
6: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ,
13: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ, विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या,
6: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
13: वर्ष 2081 सालको एसएई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल, लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसएई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्य को कामना गर्दै 2082 साल का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं CGET/GT बाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन IT का सीमित सिटहरुमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौं।
6: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र IT का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
13: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
6: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011
13: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।
14: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
15: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
14: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
15: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
14: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
15: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
14: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
15: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
14: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
15: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490204 र 98479394412
14: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
16: वेसा

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: हाबिन 19 गते हल्का रमाइलो।

0: छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुक्खापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407।
2: डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: होइन साग पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
0: आज खाना पकाए पो पाक्छ जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
3: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
0: चार वर्ष आउन लागिसक्यो सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
3: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा हग्गिने हो कि भन्ने डर हुन्छ
0: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
3: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
0: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ नया गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
3: यो त सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
0: प्रोप्राइटर तिलक रसाइली
3: सम्पर्क मोबाइल नम्बर 9861329593 9819495 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ के फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
5: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
4: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
4: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
5: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
4: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
4: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही डाङ
5: सम्पर्क मोबाइल 9857821105
4: 9479802
5: 9805682605
4: र 9910939940
6: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही साङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
8: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाट जोर्नी तथा नसा रोग विशेषज्ञ,
8: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
6: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
7: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
6: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
9: होइन, के भएको छ र तपाईँलाई?
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना खाना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुति, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-8603 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड बोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट
7: कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू।

प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: यो दाँते तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा। ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउने थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्।

0: साँच्चै भन्छस् के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलेचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेशलाई धेरै धेरै धन्यवाद है। हो तपाई यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्ली स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै योमा त दादा छैन कहिलेदेखि भन्दासु दाना छैन कहाँ बदल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब
0: ओहो भुसुक्कै बिर्सेछु जाउ जाउ दिमाग चुरी खेल्न जितु रुबा स्तरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9858 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबान टुरीखेल रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: होटल व्यवसाय संघ लिबाङ रोल्पाको अत्यन्त जरुरी सूचना।
1: आय विवरण कर तथा रोल्पा होटल व्यवसाय संघ रोल्पाको सदस्यता नवीकरण कार्यक्रम 2083 रोल्पा उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर दाङ र पोस्ट तथा लेखा नियन्त्रक कार्यालयको समन्वयमा रोल्पा जिल्लामा व्यवसाय सञ्चालन गरिराख्नु भएका होटल व्यवसायहरूको सुविधाका लागि तपसिल मिति समय र स्थानमा नवीकरण कर संकलन तथा रोल्पा होटल व्यवसाय संघको नयाँ सदस्यता दर्ता गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्ण होटल व्यवसायहरूमा जानकारीका लागि सूचित गरिन्छ।
0: तपसिल मिति 2083 श्रावण 14 र 15 गते। संकलन स्थान उद्योग वाणिज्य संघको हल लिबाङ रोल्पा। सहभागी रोल्पा नगरपालिका भित्रका सम्पूर्ण होटल व्यवसायीहरू।
1: मिति 2083 श्रावण 15 र 16 गते सुलिचौर रोल्पा। संकलन स्थान सुलिचौर रोल्पा। सहभागी सुनिल स्मृति र लुम्री गाउँपालिकाका सम्पूर्ण होटल व्यवसायीहरू।
0: यही साउन 17 गते घरती गाउँ बजार। संकलन स्थान घरती गाउँ बजार। सहभागी माडी गाउँपालिका र गंगादेव गाउँपालिकाका सम्पूर्ण होटल व्यवसायीहरू।
1: 2083 श्रावण 17 गते स्थान कोबाङ बजार। सहभागी सुनसरी गाउँपालिका सम्पूर्ण होटल व्यवसायीहरू।
0: यही श्रावण 16 गते परिवर्तन गाउँपालिका बागमारा बजार। सहभागी परिवर्तन र खबाङ गाउँपालिकाका सम्पूर्ण होटल व्यवसायीहरू।
1: मिति 2083 श्रावण 16 गते स्थान जुगार बजार। सहभागी त्रिवेणी गाउँपालिकाका सम्पूर्ण होटल व्यवसायीहरू।
0: यही साउन 17 गते स्थान होलेरी र सुरपाल बजार। सहभागी रुन्टीगढी गाउँपालिकाका सम्पूर्ण होटल व्यवसायीहरू। महासचिव रविन्द्र बुढा मगर एवं होटल व्यवसाय संघ लिबाङ रोल्पा।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
3: त्यही पनि मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थम मन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि। जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाइ हुने संकाय र विषयहरू
5: शिक्षा शास्त्र संकाई तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाई तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाई तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महीना 13 गते देखि 2083 चार महीना 29 गते सम्म प्रवेश परीक्षा 2083 पांच महीना 3 गते भर्ना फारम 2083 पांच महीना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पांच महीना 11 गते देखि कक्षा संचालन 2083 पांच महीना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
6: आवेदन बुझाउँदा हासालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
5: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860081920 प्रशासन शाखा 9844900008 9868639047 लेखा शाखा 9847086260 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: यसैका राम्रो जीपीए लिएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
2: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू।
3: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98095 14652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: दिशातर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
10: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
9: शिक्षक सेवा आयोग का प्रावि निमावि मावि र शिक्षक लाइसेंस
10: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
10: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
9: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
11: आया मम्मी दाजु क्यों मत खाना खाना नहीं सकती ना
12: है ना यो छोरी ले क्यों भन्छे दाँत दुख्यो भनेर हैरान पारी सकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठीक नहुने भयो
13: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
12: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
13: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
12: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डिमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123
13: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
14: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
13: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
14: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
13: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
14: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
15: बिना कारण शरीर को तौल घटेमा जोर्नी को दुखाई ढाड कम्बर दुखेमा गाउट तथा यूरिक एसिड को समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिस को दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
16: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
17: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाप छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
18: आज खाना पकाए पो पाक्छ जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
17: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
18: चार बजाउन लागिसक्यो सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन
17: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ
18: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
17: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
18: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
17: यता सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्व को अवसरमा विशेष छुट को व्यवस्था पनि गरिएको छ नि
18: प्रोप्राइटर तिलक रसाइली
17: सम्पर्क मोबाइल नम्बर 98-631-29-593 98-119-39-535
19: बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
20: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर

0: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
2: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिका तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी
3: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
4: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
5: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्या?

दिउँसो 2 बजेको थाहा अपडेटमा माधवको नमस्कार। स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 5 बमोजिम गठन भइसकेको समितिलाई पुनः नियमित रूपमा संचालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ। दुई समूह बीचको झडपमा एकजनाको मृत्यु भएपछि तनावग्रस्त सुनसरीमा शान्ति स्थापना गर्न पहल गरिएको छ। अवस्था सामान्य बनेपछि इन्द्रुवा क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी पोषण लामी छानेका अनुसार आज बिहानैदेखि इन्द्रुवा नगरपालिका वड़ा नम्बर 3 र 6 को सीमा कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू हटेको हो। यसैबीच दुहबीमा आज सद्भाव र्याली निकालिएको छ। र्यालीमा संघीय सांसद अशोक कुमार चौधरी लगायत पनि सहभागी भएका थिए। सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित र्याली निकालिएको छ। यद्यपि देवानगंज र हरिनगर गाउँपालिकाका क्षेत्रमा भने कर्फ्यू जारी छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कर्फ्यू जारी गरिएको हो। कर्फ्यू लगाइएको क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती गरिरहेको छ। आइतबार राति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समुदायबीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु तथा दर्जन बढ़ी घाइते भएका थिए। लघुवित्त पीड़ितले काठमाडौँको माइती घरमा आमरण अनसन शुरू गरेका छन्। अस्ति राजधानी मार्च गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरू आज बिहानदेखि माइती घरमा आमरण अनसन बसेका हुन्। लघुवित्त सम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक कार्यान्वयन गर्न लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृत्ति ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन्। साथै जग्गा धितो लिलामी, कालो सूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असूलीको न्यायिक निरूपण गर्न सरकारसँग उनीहरूको माग छ। र नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै सुक्खा पहिरो खसेपछि अवरूद्ध सड़क

0: सञ्चालन आएको छ। इच्छाकामना गाउँपालिका पाँच खहरे खोलामा आज बिहान सुक्खा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै दुईतर्फी सवारी सञ्चालन गरिएको छ। यसअघि सड़क एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो। पहिरो पन्छाउनका लागि नारायणगढ़बाट लोडर स्काभेटर तथा मुगलिनबाट पनि लोडर प्रयोग गरिएको थियो। त्यो ठाउँमा 40 मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सड़कमा रोकिएका सवारी साधन गन्तव्यतर्फ अघि बढ़िसकेको प्रहरीले जनाएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र ILG दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एंड स्किन केयर सेंटर सुपरिजित फार्मेसी ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोरा हिदांग। थप जानकारी का लागि संपर्क नंबर 082-591-670 98-578-43-123 98-478-070
2: दांग बाथरोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोरा हिदांग।
3: हैन सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
4: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरोमा कुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, पके आफै पकाएर खाए हुन्छ।
3: हैन के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
4: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किन्दिनु भनेको कहिले सुन्ने होइन?
3: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
4: ल बुढा, हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
3: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तैयार गरिन्छ, नया गहना संग पुराना गहना सट्टा पट्टा पनि गरिन्छ।
3: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्व को अवसर में विशेष छूट को व्यवस्था पनि गरिएको छ नि।
4: प्रोपराइटर तिलक रसाईली,
3: संपर्क मोबाइल नंबर 98-631-59-93 98-119-39-535 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
5: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
5: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
6: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
5: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
5: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
6: सम्पर्क मोबाइल 98-578-21-105
5: 98-479-202
6: 98-095-86-5
5: र 98-10-93-49-40।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज विक तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज
1: हेलो
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र टेकमन विश्व सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँ दुपहरको समयमा कहाँ निकै गर्दै कस्तो अवस्थामा रहनु भएको छ? यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तलिन बिजी व्यस्त अस्वस्थ रहनु भएको छ होला, उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, र त कोही साथीहरूले पनि प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भन्ने प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईहरू भने जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु। हजुर, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा jaljalapress.com। हाम्रो पात्रो नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै खुना अनि कन्देरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै रेडियो जलजलाको आफ्नै फेसबुक अफिसियल पेजबाट म अडियोलाई पनि आएको छु, तपाईँले त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। र यति मात्र होइन, म टिकटक लाइभबाट पनि आएको छु, प्रिया मगर नेपालीबाट सर्च गर्नुभयो भने भेटाउन सक्नुहुनेछ, र तपाईँले तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने पनि त्यहाँबाट पनि हामीलाई भेटाउन सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। हजुर, हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी मंगलबार श्रृंखलामा छौ। मंगलबार श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन, भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा हामी आधुनिक गीत सुन्छौ है, तपाईँको मुखारविन्दबाट आज हामी आधुनिक गीत मात्र सुन्छौ। आधुनिक गीत सुनाउनको लागि सहभागिता जनाउनुहोला, जसको लागि नम्बर रहेको छ 97 45 39 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भमा एउटा गीत राख्छौ, त्यसपछि पुनः उपस्थित हुने नै छौ यो गीत तपाईँको लागि।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ। हामीले कार्यक्रमको शुभारम्भ स्वरूप हामीले गीत राखिसकेका छौं। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। 97 45 89 36 20 को लाइन भएर तपाईँले सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्छौ आजको बसाईमा र आधुनिक गीत सुन्छौ है। आधुनिक गीत सुनाउनको लागि सहभागिता जनाउनुहोला, जसको लागि हामीले नम्बर खुल्ला गरेका छौ 97 45 89 36 20 है। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। हामीलाई टिकटक लाइभमा 200 जनाले हेर्दै हुनुहुन्छ। 200 जना कहाँबाट हेर्दै हुनुहुन्छ त तपाईँले कमेन्ट पनि छोड्नुहोला, म तपाईँको कमेन्ट सकेसम्म यहाँबाट वाचन गर्नेछु। आजको वर्षाईमा 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। हामीलाई नेपाली बाबुले म साउदीबाट हेर्दैछु भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। खिम मगरले दर्शन नमस्ते, मेरो घर चाहिँ लुङ्गी 3 वर्ष हाल भने बसाई भने मौरिसेसबाट हेर्दैछु भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी एमआर बालमपाखीले हामीलाई मनी जापानबाट सुन्दैछु भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई ब्ल्याक बोयले म कोरियाबाट भन्नुभएको छ, त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ हिकमन होला, खासमा हिकमनले हामीलाई म दुबईदेखि हेर्दैछु शिष भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। लक्ष्मी अचामीले पनि दिदी नमस्ते भन्नुभएको छ, नमस्कार यहाँबाट हामी पनि नमस्कार फर्कायौं। त्यसै गरी हामीलाई कमेन्ट छोड्नु भएको छ, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले कमेन्ट छोड्नुहोला। गंगाजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्ते शिष भन्नुभएको छ। त्यसै गरी हामीलाई अरूणजीले पनि सुन्दै हुनुहुन्छ है। त्यसै गरी हामीलाई कमेन्ट छोड्नुभएको छ तिलाजीले, हामीलाई नेपालमा हुँदा रेडियोबाट धेरै सुन्दै गर्थे प्रोग्राम हेलो जलजला भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। हामीलाई ककसले सुन्दै हुनुहुन्छ त म यहाँबाट कमेन्ट वाचन गर्नेछु आजको बसाईमा, तपाईँले भने कमेन्ट छोड्नुहोला है। त गंगाजीले म पालाबाट हो भन्नुभएको छ है, त उहाँले कमेन्ट छोड्नु भएको थियो अगाडि नमस्ते भन्ने र मात्र छोड्नु भएको थियो भने अहिले चाहिँ उहाँले कमेन्ट छोड्नु भएको छ कहाँबाट सुन्दैछु भन्ने कुरा सबै जानकारी दिनुभएको छ। प्रवीण मगरले म पनि साउदी छु पर्सुगलबाट भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। त्यसै गरी हामीलाई राम बाबु श्रीस्थले हामीलाई गोर्खाबाट सुन्दै हुनुहुन्छ, त्यसै गरी सुन्दै हुनुहुन्छ नाम रहेको छ गमीरले हामीलाई म नेपालगंजबाट भन्नुभएको छ, त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ वेदगिरीले हामीलाई हजुरलाई मैले नै सुन्दैछु भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ सरिता गुरुङले हामीलाई मनी सुन्दैछु है कुवेतबाट भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि। साथीहरू कहाँ जानुभयो, हराउनु भएन, फोन डायल गर्नुहोला 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। त्यसै गरी एमआर रोकाले म स्पाइनबाट सुन्दैछु भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई मिशन नेपालले हामीलाई नमस्कार शिष म अहिले दुहा कटारबाट सुन्दैछु र हेर्दैछु भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई वेदगिरीले स्टेशन कहाँ छ म्याडम भनेर सोध्नुभएको छ, यो रोल्पामा रहेको छ, रोल्पाको सदरमुकाम लिबाङमा रहेको छ यो स्टुडियो है। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ नाम त अब सुधन कुमारले हामीलाई सुन्दै हुनुहुन्छ जापानबाट भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला।
र तपाईहरु टिकटक लाइफमा आइसकेपछि तपाईहरुले गर्नुपर्ने कर्तव्य चाहिँ पूरा गर्नु पर्यो हैन तपाईहरुले अरु धेरै नगर्न सके तापनि तपाईहरुले लाइक कमेन्ट त छोड्न सक्नुहुन्छ नि त तपाईहरु बसिरहँदा हैन हेर्दै गर्दा तपाईहरुले हातले अलिकति लाइक गर्न त सकिन्छ यति गर्नु भयो भने पनि हामी तपाईलाई सम्झिने छौ हैन त्यसैगरी हामीलाई कमान सिंह बिकेले मन सुन्दै छु है रुकुम पश्चिमबाट भन्नु भएको छ तपाईलाई पनि धन्यवाद दिन्छु यो कमेन्टको लागि कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ त तपाईले कमेन्ट छोड्नु होला है आजको विषयमा हामी तपाईँको कमेन्ट यहाँबाट वाचन गर्नेछौ यतिखेरको समयमा साथी आउनु भएको छ कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते कुण्ठाबाट को बोल्दै हुनुहुन्छ सुनसहरी गाउँपालिकाबाट कुलसरा छेत्री के छ कुलसराको हाल खबर अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो कुलसराजीले गोठालो गएर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन अनि खाजा खानु भयो कि भएन हाम्रो शर्मिलाजीले ए एकैछिन पछाडि हुन्छ भने तपाईँले खाने बेलामा गाउँघरमा त अर्ग्यानिक अर्ग्यानिक पाइन्छ भन्छन् क्या र यता लिबाङतिर पनि पठाइदिनु होला है त ल हुन्छ हुन्छ पठाउनु होला फेरि म तपाईँकै भर परेको छु है अनि आज कार्यक्रममा सहभागी जनाउनु भएको छ आज के गर्नुपर्छ जानकारी छ हाम्रो कुलसराजीलाई जानकारी छ भने लौ त हुन्छ आज कुन गीत गाउनुहुन्छ सुरु गर्नुहोस् है

0: हजुर यतिरै भन्छ आएर
1: यति नै हो आफ्नो गीत त हो नि हो
0: हजुर
1: ल हुन्छ कार्यक्रम आउनुभयो एकदमै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
0: हुन्छ सर्वप्रथम हजुरलाई र तराईमा बस्नुभएको मित्रलाई अनि साथी बन्ने विषयदेखि मनमा विषयदेखि वर्षा गर्दैछु कि बहिनी शर्मिलालाई र अन्तिममा भए पनि मेरो घर फ्यामिली सम्झिनु जान्छु
1: नमस्ते यतिखेरको समयमा सुन्छ हरि गाउँपालिकाबाट शर्मिला नभएर कुशरा छेत्री आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्यौं अर्को साथी आउनु भएको छ नमस्कार हजुर फोन कलको साथी नमस्कार
2: नमस्कार
1: नमस्कार कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ
2: म प्युठानदेखि हो चञ्चल घरती
1: प्युठानबाट चञ्चल घरती मगर
2: हजुर हजुर
1: चञ्चल तपाईँको बानी अलिक चञ्चले छ कि क्या
2: होइन होइन एउटा उपनाम हो अब त्यतिकै राखेको
1: ए उपनाम मात्र हो के तपाईँ चकचक चकचक गर्दै हिँड्नुहुन्छ र भन्न खोजे कि
2: चकचक त कहाँ गर्ने त्यस्तै अब नाम मात्रै हो
1: चञ्चल भइसकेपछि त अलिअलि चकचक त गर्नु पर्यो त
2: भन्छन् अब भन्नेलाई अब
1: हाम्रो चञ्चलजी चाहिँ एकदमै सिधा हुनुहुन्छ तर चकचक गर्नु हुँदैन भन्ने कुरा तपाईँलाई स्पष्ट थाहा छ होइन अनि के छ त हाम्रो चञ्चलजीको हाल खबर सुनाउनुहोस्
2: ठिकै छ के भन्ने अब बादल लागेछ अब बिहान त हल्का फुल्का पानी परेको थियो अहिले त बादल लागेछ पानी पर्ला पर्ला जस्तो गरेछ अब बर्खा मासो पर्ल सको
1: बर्खा मासो अब पानी पर्ला पर्ला जस्तो पनि छ नपर्न पनि सक्छ होइन पर्न पनि सक्छ नपर्न पनि सक्छ भरै छैन होइन ल त हुन्छ हाम्रो कार्यक्रम आउनु भएको छ चञ्चलजी अनि आज के गर्नुपर्छ जानकारी छ कि छैन एकदमै पनि आधुनिक गीत गाउनु पर्नुहुन्छ आजको बसाइमा ल हुन्छ सुरु गरिहाल्नुहोस् है
2: हुन्छ हस् म बाँचेकै तिम्रो लागि म बाँचेकै तिमीसँग माया लाउन हो मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो जतिसीले भन्छन् निधारमा तिम्रो नामै छैन रे माया गर्ने मुटुले हो निधारले होइन सुन माया गर्ने मुटुले हो निधारले होइन माया गर्ने मुटुले हो निधारले होइन यतिले भन्छ है खास भएन कि
1: माया गर्नु भनेको पो मुटुले हो नि त निधारले त कहाँ गर्न सकिन्छ र होइन
2: हजुर हजुर मुटुले भन्दा पनि अब
1: ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला माया चाहिँ नमार्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है
2: हजुर हजुर फर्स्ट अफ अल हजुरलाई
1: धन्यवाद
2: टेक्निसियनमा को हुनुहुन्छ दादा हुनुहुन्छ दिदी हुनुहुन्छ उहाँलाई अनि मेरो घर फ्यामिलीलाई अनि बिदा भए नमस्ते
1: नमस्ते यतिखेरको समयमा प्युठानबाट आउनु भएको थियो चञ्चल आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्यो अब भने हामी एउटा गीत राख्छौँ तपाईँको माझमा अलिकति बोल्नलाई गाह्रो भयो मलाई स्वास्थ्यमा अलिकति सुधार भएको छैन मेरो होइन त्यसपछि हामी पुनः उपस्थित हुने नै छौँ यो गीत तपाईँको लागि

हाम्रो वेदना मुम्बई रहेछ गीत तपाईँको माझमा हामीले प्रस्तुत गरिसकेका छौँ। अब भने पाउनको लागि रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। यता आजको बसाइमा तपाईँ सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्न सक्नेछौ। आजको बसाइमा 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले फोन डायल गर्नुहोला। फोन डायल गरिसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ। आजको वर्षाईमा खाँचो साथीहरू कहाँ हराउनु भयो? सही हराउनु त भएन त। हामीलाई टिकटक लाइफमा अलिकति गेम पनि हुँदैथ्यो, खेल्नु गाह्रो छ हामीलाई। फेरि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। आजको व्यवसायमा सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौँ। र तपाईँले फोन डायल गरिसकेपछि आधुनिक गीत गाउनु पर्नेहुन्छ आजको व्यवसायमा, है 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। अर्को साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ त? नमस्कार हजुर। हेलो, फोन कलको साथी नमस्कार। नमस्ते, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? सुनिली स्मृतिबाट मुस्कान मगर। के छ मुस्कानको खबर? हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो मुस्कानजीले? भन्दै थिए उहाँको नेटवर्कमा समस्या भयो या फोन लाइनमा समस्या भयो भन्ने कुरा हो। तपाईँहरूले फोनमा अलिकति ब्यालेन्स छ कि छैन भन्ने कुरा पनि ख्याल गर्नुहोला, चेक गर्नुहोस्। त्यसपछि मात्र फोन डायल गर्नुहोस्। म तपाईँलाई आग्रह गरेँ 97 45 89 36 20 को लाइन भयो सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्छौँ। यतिखेरको समयमा साथी नमस्कार हजुर। फोनै डिस्कनेक्ट भयो, किन भयो त? अनि के छ हाम्रो मुस्कानजीको खबर त सन्चै छ? ल त हुन्छ, हामी कुराकानी गरिसकेका छौँ। अनि आज आउनु भएको छ, के गर्नुपर्छ जानकारी अवश्य पनि छ होला कि अरे, होइन? ल, गीत गाउनु पर्ने हुन्छ, सुरु गर्नुहोस् है। आज कुन गीत भन्ने कुरा त जानकारी छ? एकदम आधुनिक गीत गाउनु पर्ने हुन्छ, सुरु गर्नुहोस् है।

0: মতো কয় ঠুক ঠুকি তৈসা এটি নাই
1: তিনি ছোরা ইমতুকো ঢুকঢুকি চালি রাঞ্জ হইন নত্র ভন্দা চালদি চালদেন নি ত হইন নত্র ত অটকি হালছ ফেরি হইন ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
0: सर्वप्रथम त तपाईँलाई सम्झिन चाहन्छु अनि प्राविधिक मित्रलाई अनि मेरो घर फ्यामिलीलाई अनि विजयलाई सम्झिन बिराउँछु
1: नमस्ते यतिखेरको समयमा लुङ्री नभएर सुनेली स्मृतिबाट मुस्कान मगर आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्यौं 97.44 97.36.20 को लाइन भएर सहभागिता जनाउनुहोला आज आधुनिक गीत गाउनु पर्ने हुन्छ आधुनिक गीत गाउनको लागि तपाईँले फोन डायल गर्न सक्नुहुनेछ 97.44.96.36.20 को लाइन भएर सहभागी जनाउनु होला त आजको बसाइमा 97.44.96.36.20 को लाइन भएर सहभागिता जनाउनु होला कति साथीहरू किन हो यसरी डराउनु भएन क्या होइन तपाईँहरू आजभोलि त फुर्सदिलो समयमा हुनुहुन्छ भन्ने कुरा मलाई पनि थाहा थियो होइन तर फोन डायल गर्नु भएको छैन आजभोलि त बर्खी बिडा पनि होला क्या अरे होइन विद्यार्थी साथीहरूको अनि अन्य साथीहरूको त ठिकै छ होइन गाई ओठालो के के हुन्छ होइन अफिसतिर बिजी होइन र विद्यार्थी साथीहरू खाली हुनुहुन्छ भन्ने चाहिँ मलाई लागेको छ फोन डायल गर्नु होला हामीलाई कान्छु मगरले हाई सिस्के छ नि खबर भन्नुभएको ठिक छ हाम्रो अनि तपाईँको के छ त्यसै गरी हाम्रो स्यालबाजुले पनि सुन्दै हुनुहुन्छ होइन मलाई भन्नुभएको छ कि हरियो मकैले आजभोलि बुढियाजीको अनुहारमा चमक ल्याएछ भनेर भनिराख्नु भएको छ हरियो मकै त हाम्रोतिर पाइन्न क्या हार्नु गाह्रो छ अब तपाईँकोतिर पाइया होला होइन तर आज पनि हाम्रोतिर पाइँदैन क्या यसो पाइन्छ भने यतातिर पठाउनु होला म तपाईँलाई आग्रह गर्छु र हामीलाई सुन्दै हुनुहुन्छ कमेन्ट छोड्नु होला यति नै छ क्या कमेन्ट होइन ठिक छ भन्नुभएको छ 97.44.96.36.20 को लाइन भएर अर्को साथी नमस्कार हजुर
2: हेलो दिदी नमस्ते
1: नमस्ते कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
2: रोल्पा नगरपालिका 10 देखि बनिसरा विश्वकर्मा
1: रोल्पा नगरपालिका 10 बाट बनिसरा विश्वकर्मा के छ बनिसराजीको हाल खबर
2: ठिकै छ भन्नुपर्छ दिदी अनि लिबाङतिरको कस्तो छ
1: लिबाङतिरको पनि ठिक ठिकै छ पानी पर्ला पर्ला जस्तो भइराखेको छ बाहिरतिरै हेर्नु पर्दा अनि अरू त सबै ठिक छ अनि खाजा खानुभयो कि भएन
2: खाएको छैन दिदी एकछिन पछाडि हुन्छ होला है
1: खानु भएको छैन एकछिन पछि हुन्छ होइन यता लिबाङतिर आउनुहोस् न बरु सँगै बसेर छटपट खाउला क्या
2: म भन्दा पनि हजुरहरू यतातिर आउनुहोस् न त मसँगै खाउँला
1: ए हामी त्यतातिरै आउनु पर्दै हो
2: हजुर
1: ल तपाईँले भनिहाल्नु भयो अब हामी आउँछौ तपाईँले बरु के बनाएर राख्नुहुन्छ
2: हुन्छ नि त गाउँघरको मकै भटमास त्यस्तै बनाएर राखिदिउँला नि त
1: ल हुन्छ भटमास मकै के छन् आजभोलि अर्ग्यानिक पाइन्छ भन्छन् गाउँ घरतिर त अलि मिठा खानेकुरा पकाएर राख्नु होला अनि हामी आएपछि सँगै बसेर खाउला गफ गर्दै है ल त हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आज के सुनाउनुहुन्छ नभएर कुन गीत सुनाउनुहुन्छ
2: आउँदैन दिदी गीतबाट नै सुरु गर्छ
1: ल हुन्छ सुरु गर्नुहोस्

0: वाचन जल ल्याउँछु तिम्रै नाममै ल ला त हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि कसलाई सम्झिनुहुन्छ
1: सर्वप्रथम त हजुरलाई अनि पराइदिमा को हुनुहुन्छ उहाँलाई अनि रेडियो सुनेर बस्नुभएको साथीलाई सम्झिँदै बिरान्छु नमस्ते
0: नमस्ते यतिखेरको समयमा आउनु भएको थियो रोल्पा नगरपालिका दश धवाङबाट बमेश्वरा विश्वकर्मा उहाँसँग हामी कुराकानी गर्यो अर्को साथी नमस्कार हजुर
2: नमस्ते
0: नमस्ते कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
2: पूर्णिमा मगर
0: सुन्छ हरिबाट पूर्णिमा मगर सुन्छ हरि कुन ठाउँबाट हो
2: बाहिरी
0: गाउँबाट अनि के छ पूर्णिमाको हाल खबर
2: एकदमै ठिकै छ भन्नुपर्छ हजुरको कस्तो छ
0: हाम्रो पनि ठिकै छ अनि यतिखेरको समयमा क्यारै हुनुहुन्थ्यो
2: म चाहिँ गोठालो गएको छु भन्नुभएको छ
0: ए गोठालो जाँदै हुनुहुन्छ
2: गोठालो गएर पनि बाख्रा चराउँदै छु
0: ए बाख्रा चराउँदै हुनुहुन्छ म त कि बिरालो चराउँदै हुनुहुन्छ भनेर सङ्केत लाउँदै थिएँ
2: तर बिरालो त चराउँदैन नि त
0: ए बिरालो पनि त कुनै ठाउँमा त चराएको देखेको थिएँ मैले
2: तर मैले देखेको छैन
0: ए तर तपाईँले देख्नु भएको छैन
2: हजुर
0: अलिकति केले फरक पार्यो भनिसकेपछि तरले फरक पार्यो होइन
2: हजुर
0: अनि खाजा नास्ता चाहिँ खानुभयो
2: भएको छैन
0: ए भएको छैन
2: हजुर
0: पठाइदिनु पर्ने हो
2: बुझ यताबाट साँझतिर पठाइदिउँला नि त
0: ए साँझतिर भनिसकेपछि त म त भोकले मर्छु होला हो साँझतिर त
2: एकैछिनमा आइपुग्छ क्या तपाईँ चिन्ता नगर्नु न
0: ए साँझ भन्नुहुन्छ अनि अहिले एकैछिन भन्नुहुन्छ फेरि ए ल हुन्छ तपाईँले छिट्टै पठाउने कोसिस गर्नु होला मैले यताबाट पठाउन खोजेको थिएँ तर तपाईँहरूले नभएर तपाईँले यताबाट पठाउँछ भनिसक्नुभयो तपाईँले बाचा गरिसक्नुभयो बाचा पुरा गर्नु पर्यो होइन ल हुन्छ तपाईँले पठाउनु होला ग्यारे अनि आज कुन गीत गाउनुहुन्छ त ल के सुरु गर्नुहोस्
2: जिन्दगी भरिलाई रुवाए कयो तिमी अझै पनि

0: कसले धोका दियो भने फेरि तपाईँलाई?
1: मलाई अझसम्म कसैले धोका दिएको छैन, गीतमा मात्र सीमित।
0: ए, गीतमा मात्र सीमित हो?
1: हजुर।
0: ल, मलाई ढाँटिसक्नु भयो भन्ने कुरा मलाई थाहा भयो। हुन्छ पूर्णी बाजी, सहभागी जमाउनु भयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला, माया नमार्नु होला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, सर्वप्रथम
0: नमस्ते। त्यतिखेरको समयमा चुनसहरीबाट पूर्णिमा मगर आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। 97 43 96 326 को लाइन भएर अर्को साथी, नमस्कार। हजुर
2: नमस्कार दिदी।
0: नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? रोल्पा सुनसहरीबाट आर्या मगर। कुन ठाउँबाट हो सुनसहरी? सुनसहरी पाँचबाट आर्या मगर। के छ आर्याजीको हालखबर? हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? गोठालो जानु भएको छ है? अनि खाजा नास्ता खाएर जानु भएको हो कि नखाएर जानु भएको? साँझ गएर खाने, अहिले चाहिँ खाएर जानु भएको। तपाईँ लास्टै खन्जुवा हुनुहुन्छ रहेछ होइन? बिहानको खाना, साँझको खाना, ए साँझको नास्ता होइन? त्यति खन्जुवा त नहुनु होला है? भयो त के गर्नु होइन? भगवान्ले नै त्यसै बनाएपछि अब के हार्नु के हार्नु होइन? अनि ल त, हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज कुन गीत गाउनुहुन्छ?
2: आउँदैन, गीत पाते सुरु गर्छु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: आएन यतिकै.
1: गरिबले गर्ने माया सस्तो, धनीले गर्ने माया कस्तो हुन्छ हुन्छ होइन. तर तपाईँले तुक्का गाउनु भएन, ठेगो मात्र गाउनु भयो होइन. ल हुन्छ, आगामी दिनमा आउँदाखेरि अलि प्रयास गरेर आउनु होला के अरे. अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्, नमस्ते. यतिखेरको समयमा सुन्छ हरिबाट आउनु भएको थियो, तर तपाईँहरू आउँदाखेरि एक टुक्का त गाउनु पर्यो है. आउँदाखेरि एक टुक्का गाउने गरेर आउनु होला. 97.45, 97.36 को लाइन भएर अन्तिम भाग गेमाउने साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ त म स्वागत गर्छु. नमस्कार हजुर.
2: नमस्ते.
1: नमस्ते, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
2: सुनसरी गाउँपालिकादेखि शर्मिला छेत्री.
1: सुनसरी गाउँपालिकाबाट शर्मिला छेत्री, के छ शर्मिलाको खबर?
2: एकदमै पनि ठिकै छ भन्नुपर्छ. बरू हजुरहरूको के कस्तो छ सुनाउनु?
1: हाम्रो पनि ठिकै छ. अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
2: कोदो रोप्दै बस्दैछु भन्नुपर्छ.
1: कोडा रोप्दै बस्दै हुनुहुन्छ है. ल त हुन्छ, हामी अलि कुराकानी गर्न मन त थियो तर समयले साथ दिएन. आज अन्तिममा आइसकेका छौ, कुन गीत गाउनुहुन्छ शर्मिलाजीले?
2: हुन्छ, म गीतबाट सुरु गर्छु.
1: ओके, सुरु गर्नुहोस्.
2: हुन्छ.

0: थाड्यो सल्लाह गरेर थाड्यो बहिनी हल्ला गरेर थाड्यो हजुरकिन
1: सल्लाह गरेर ताडिनु पर्ने थियो तर हल्ला गरेरै छोडिदियो को हो त्यस्तो गीतमा मात्र सीमित हो ल हुन्छ खुसी लाग्यो आगामी दिनमा पनि आउनु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
0: हुन्छ सर्वप्रथम हजुरलाई र परेकमा बस्नु भएको मित्रलाई साथी बन्या विष्ट छेत्री मनया विष्ट छेत्री वर्षा घटी छेत्री उषा विष्टलाई
1: नमस्ते यतिखेरको समयमा साथी आउनु भएको थियो सुनसरीबाट हामीलाई यतिखेरको समयमा 110 जनाले हेर्दै हुनुहुन्छ आज भने हामी अन्तिममा आउँदाखेरि पनि 110 जनाले हेर्दै हुनुहुन्छ र हामी शर्मिलासँग कुराकानी गर्यौँ अब भने म पनि यहाँबाट छुट्टिएर जानुपर्ने समय भइसकेको छ यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने सुन्न प्रयास गर्ने र सहभागिता जनाउने हामीलाई इन्टरनेट अनलाइनमा सुनिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र हामीलाई टिकटक लाइभमा पनि सुन्नुभयो तपाईँलाई पनि धन्यवाद दिँदै आजको विषयबाट भने छुट्टिनुपर्ने हुन्छ र त्योभन्दा अगाडि हाम्रो आवाज र तपाईँको आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिनुहुने हाम्रो प्राविधिक मित्र टेकमन विष्टलाई पनि विशेष धन्यवादका शब्द भावहरू बोल्दै आजको बसाईबाट भने प्रिया मगर छोड्छु भोलिको बसाईमा भेट हुने नै छौ नमस्कार।

0: नजला ट्राइमिचेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस ट्राइमिचेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका 67 चिकित्सकले दिए सामूहिक राजीनामा। स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गराइदै।
0: काठमाण्डुको माइतीघर मण्डलामा विभिन्न समूहको आन्दोलन जारी। लघुवित्त पीड़ित अनसनमा
1: एकै दिन विपदका 42 घटना। तीनजनाको मृत्यु। अवरूद्ध नारायणगढ़ मुगलिन सड़क दुईतर्फी सञ्चालनमा।
0: इजरायल लेबनान वार्ता अगस्त 4 देखि इटालीको रोममा हुने। वार्ताले दीर्घकालीन शान्ति सम्झौताको आधार तयार गर्ने अपेक्षा।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल 5 औं खेलमा पनि पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-7724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछिको घटनामा प्रशासनले कार्यवाही गर्नुको साटो आफूहरूमाथि दुर्व्यवहार गरेपछि असुरक्षित महसुस गरी सामूहिक राजीनामा दिएको चिकित्सक डाक्टर उदय नारायण सिंहले बताउनुभयो। उहाँका अनुसार 67 चिकित्सकले सामूहिक रूपमा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्त रंजन शाह समक्ष राजीनामा बुझाएका हुन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उहाँले बताउनुभयो। उनीहरूले आफूहरूमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको समेत राजीनामा भागेका छन्। चिकित्सकले सामूहिक राजीनामा दिएपछि नारायणी अस्पतालमा आकस्मिक सेवा पनि पूर्ण रूपमा बन्द छ। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ। सोही घटनाको विरोधमा आज देशभरका स्वास्थ्य संस्था र अस्पतालको ओपीडी बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रन्दा बिरामीलाई शास्ति भएको छ। सरकारले भने कुनै पनि हालतमा अस्पताल बन्द नगर्न आग्रह गरेको छ।
1: स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 5 बमोजिम गठन भइसकेको समितिलाई पुनः नियमित रूपमा सञ्चालन

0: स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोड़फोड़का घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ।
1: काठमाडौँको माइतीघर मण्डलामा आज विभिन्न समूहले आन्दोलन जारी राखेका छन्। लघुवित्त पीड़ितले आमरण अनशन शुरू गर्दा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले वैकल्पिक व्यवस्थापनको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। अस्ति राजधानी मार्च गरेर सरकारको ध्यान आकर्षण गराएका लघुवित्त र मिटर ब्याज पीड़ितले आज बिहानैदेखि माइतीघर मण्डलामा आमरण अनशन थालेका हुन्। लघुवित्त सम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृत्त वृत्ति ब्याज विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विभेद शुल्क खारिज गर्न माग गरेका छन्। साथै जग्गा धितो लिलामी, कालो सूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असूलीको न्यायिक निरूपण गर्न सरकारसँग उनीहरूको माग छ। यसैगरी सुकुम्बासी पीड़ितले सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठीवास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै सरकारको विरोध गरेका हुन्। सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुम्बासी र सुकुम्बासी सबैले एउटै डालोमा हाल्ने काम गरेको उनीहरूको गुनासो छ। सरकारले आफूहरूको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ। यसैगरी सुनसरीमा प्रहरीले गोली चलाएको विरोधमा पनि आज काठमाडौँको माइतीघर मण्डलामा पनि प्रदर्शन गरिएको छ।
0: पछिल्लो 24 घण्टामा देशभर 42 विपदजन्य घटनामा परि तीनजनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परि तीनजनाको मृत्यु भएको छ। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका छ जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 मूल्य बराबरको क्षति भएको छ। यसैगरी देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायतर्फ क्षति भएको प्राधिकरणले जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन गर्छ।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। विद्यालयमा राष्ट्रिय दिवाखाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 आज सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उद्यानशीलता र सामाजिक सुरक्षालाई सुदृढ़ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल र संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम WFP आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो। प्रतिवेदनमा नेपालको विद्यालयमा 5 दशक अघिदेखि संचालित दिवा खाजा कार्यक्रमका उपलब्धि र यात्रालाई समेटेको छ। उक्त कार्यक्रम नेपालमा सन् 1967 शुरू गरिएको हो। हाल 77 जिल्लामा संचालित यो कार्यक्रमबाट हाल करिब 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित छन्। यस कार्यक्रमका कारण विद्यालय भर्ना, विद्यार्थीको र सिकाई उपलब्धिमा सुधार आएको प्रतिवेदनमा जनाइएको छ। साथै समुदाय र सहकारी मार्फत स्थानीय साना किसानसँग विद्यालयलाई जोड्ने घरेलु खाजा खुवाउने कार्यको प्रोत्साहनले विद्यार्थीको स्वास्थ्य राम्रो हुनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने गरेको पाइएको छ।
1: नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा पर्ने कास्की गोर्खा लमजुङ स्याङ्जा तनहुँ मनाङ मुस्ताङ पर्वत म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐनअनुसार कार्यवाही गरिएको हो। त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि 1078 र पुरानो 28 व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकबाट 78,52,967 रूपियाँ राजस्व संकलन गरेको छ।
0: नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै सुक्खा पहिरो खसेपछि अवरूद्ध सड़क दुईतर्फे सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका 5 खहरे खोलामा आज बिहान सुक्खा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै दुईतर्फे सवारी सञ्चालन गरिएको छ। यसअघि सड़क एकतर्फे खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो। पहिरो पन्छाउनका लागि नारायणगढ़बाट लोडर स्काभेटर तथा मुगलिनबाट पनि लोडर प्रयोग गरिएको थियो। उक्त स्थानमा 40 मिटर माथिबाट ढुङ्गा सहित सुक्खा पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सड़कमा रोकिएका सवारी साधन गन्तव्यतर्फ अघि बढ़िसकेको प्रहरीले जनाएको छ।
1: इजरायल र लेबनान बीचको सीमा तथा सुरक्षा सम्बन्धी वार्ताको अर्को चरण आगामी अगस्त 4-6 इटालीको रोममा हुने अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ। इजरायल दक्षिणी लेबनानका दुई पाइलट जोनबाट क्रमिक रूपमा सेना फिर्ता गर्ने तयारीमा रहेका बेला वार्ताको नयाँ चरण तय गरिएको हो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा एफपीसँग वार्तामा प्राविधिक समूहहरूले इजरायल लेबनान फ्रेमवर्क सम्झौताको पूर्ण कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन्। उनका अनुसार छलफलमा पाइलट जोनको कार्यान्वयन विस्तार गर्ने बाँकी रहेका सबै सीमा विवाद समाधान गर्ने तथा दीर्घकालीन शान्ति र सुरक्षा सम्झौताका आधार तयार गर्ने विषय समावेश हुनेछन्। इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले गत साता अमेरिकी मध्यस्थतामा हुने वार्ताको नयाँ चरणबारे पहिलो पटक सार्वजनिक जानकारी दिनुभएको थियो।
0: अब खेल समाचार। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल 5 खेलमा पनि पराजित भएको छ। यसअघि 4 खेल हारेको नेपाल 5 खेलमा आज काजाकिस्तानसँग 3-0 पराजित भएको हो। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाल काजाकिस्तानसँग 25-18, 27-25 र 25-20 पराजित भयो। नेपालले सबै खेल हार्दै तालिकाको अन्तिममा रहँदै प्रतियोगिता सकाएको छ। नेपालले लीग चरणको पहिलो खेल काजाकिस्तानसँग 3-2 हारेको थियो। दोस्रो खेलमा श्रीलंकासँग पनि नेपाल 3-2 पराजित भएको थियो। यस्तै तेस्रो खेलमा पाकिस्तानसँग 3-2 सोझो सेटमा पराजित भएको थियो। चौथो खेलमा बंगलादेशसँग 3-2 पराजित हुँदा लीग चरणको अन्तिम खेलमा आज उज्बेकिस्तानसँग 3-0 सेटमा पराजित भएको छ।
1: दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका 67 चिकित्सकले दिए सामूहिक राजीनामा। स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गराइँदै।
1: काठमाडौँको माइतीघर मण्डलामा विभिन्न समूहको आन्दोलन जारी। लघुवित्त पीड़ित अनसनमा
0: एकै दिन विपदका 42 घटना। 3 जनाको मृत्यु। अवरूद्ध नारायणगढ़ मुगलिन सड़क दुईतर्फे सञ्चालनमा
1: इजरायल लेबनान वार्ता अगस्त 4-6 इटालीको रोममा हुने। वार्ताले दीर्घकालीन शान्ति सम्झौताका आधार तयार गर्ने अपेक्षा।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल 5 खेलमा पनि पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: FM 104.3 MHz.
1: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
2: 9805614652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
8: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडाही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू।

0: बांगो चिंगो दात मिलाउने, दात भर्ने, जरै देखि दात भर्ने, बुद्धि बंगारा उखेल्ने, आरसीटी गरेको दातमा खोल राख्ने, फ्लोराइड प्रिंट फीचर, सिलनेट दातमा लगाएर दातलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दातलाई नदुखाई जरैबाट सफा गर्ने, दातमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दात भरिने।
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98578-43-122 र 98578-43

0: काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ला तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सात पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाइ पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चाड पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचाँदी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ, नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98631295393, 98119395। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ, तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर

0: मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझम आउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराहाई दाङ।
2: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
2: 98095 82605
1: र 98103940।
3: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
5: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर, पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
3: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858443173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
3: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भएको छ र तपाईँलाई?
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
8: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703, 9865443383।
8: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
10: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
11: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
11: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
12: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
12: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 98 4 78 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भा, म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
3: आफ्नो घर वरपर